0: मध्ये एक मानिन्थ्यो। तर अहिले सडकसँगै विद्युत, खानेपानी, संचार र यातायातको पहुँच विस्तार भएको छ। स्थानीय उत्पादन सहजै बजार पुग्न थालेका छन् भने दैनिक उपभोग्य सामग्री पनि गाउँमै उपलब्ध हुन थालेका छन्। यसले फलामेटार मात्रै होइन, तमोर करिडोर अन्तर्गत पर्ने सदामटार, हङ्समोरङ र भैँसेपाटी जस्ता बस्तीमा पनि बसाई सरेका परिवारहरू फर्किने क्रम सुरु भएको छ।
1: विश्व ब्याङ्कको प्रतिवेदनले विकासशील देशले विद्युत, इन्टरनेट, सिप र संस्थागत क्षमता विस्तारमा अहिले नै लगानी गर्न सके एआईको प्रयोगबाट एक दशकभित्रै तीव्र विकास हासिल गर्न सक्ने देखाएको छ। विश्व ब्याङ्कको विश्व विकास प्रतिवेदन 2026 द प्रमिस अफ आर्टिफिसियल इन्टेलिजेन्स अनुसार विकासशील देशमा एआईको मुख्य प्रभाव रोजगारी खोज्ने भन्दा पनि कामको उत्पादकत्व बढाउने तर्फ हुने देखिएको छ। प्रतिवेदन अनुसार विकासशील अर्थतन्त्रका 16.2% रोजगारीमा एआईले उत्पादकत्व बढाउने सम्भावना छ भने उच्च आय भएका देशमा यस्तो सम्भावना 18.7% छ। अर्कोतर्फ उच्च आय भएका देशमा 14.2% रोजगारी एआई स्वचालनको जोखिममा रहे पनि विकासशील देशमा यो जोखिम 4.5% मात्रै छ। विश्व ब्याङ्कले स्वास्थ्य, शिक्षा, कृषि, न्याय सेवा, कर प्रशासन र सामाजिक सुरक्षा जस्ता क्षेत्र मा स्थानीय आवश्यकता अनुसार साना तथा कम लागतका एआई उपकरण प्रयोग गर्न सकिने जनाएको छ। तर आवश्यक पूर्वाधार र नीति तयार नगरी एआईले देशबीचको दूरी बढाउने, असमानता गहिर्याउने र बजार केही कम्पनीको नियन्त्रणमा पुग्ने जोखिम रहेको प्रतिवेदनले औल्याएको छ। प्रतिवेदनले विकासशील देशका लागि 3 चरणको रणनीति सुझाएको छ। पहिलो चरणमा उपलब्ध एआई प्रविधि प्रयोग गर्ने, दोस्रोमा स्थानीय भाषा र आवश्यकता अनुसार अनुकूल बनाउने र तेस्रो चरणमा आफ्नै उन्नत एआई विकासतर्फ अघि बढ्ने सुझाव दिइएको छ। विश्व ब्याङ्कले एआईको लाभ लिन विद्युत पहुँच, इन्टरनेट, डेटा, कम्प्युटिङ क्षमता, दक्ष जनशक्ति र संस्थागत सुधारमा तत्काल लगानी गर्नुपर्ने जनाएको छ। साथै जिम्मेवार एआई प्रयोग, डेटा सुरक्षा र नागरिकको विश्वास कायम राख्न स्पष्ट मापदण्ड र कानूनी व्यवस्था आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ। अब खबर फटाफट।
2: ताप्लेजुङमा 91% धान रोपाई सकियो। ताप्लेजुङको 5,666 हेक्टर धान खेत मध्ये अब 510 हेक्टरमा रोपाई गर्न बाँकी। पश्चिम चितवनका बस्ती छिरेको चितुवा छोप्न भरतपुर 15 गोपाल चोकको अविनाश पोल्ट्री फार्म र त्यसको 1 किलोमिटर पर कुकुर राखेर खोर थापियो। यसअघि खोरमा परेको चितुवाको बच्चोलाई सौराहाको खोरमा राखियो। यसपालि खोर थापेपछि चितुवा वरपरै आएन। गएको वर्ष दिनमा रसुवा भन्सारबाट 43.73 अर्ब करोडको माल सामान नेपाल भेत्रियो। 13.64 अर्ब करोड राजस्व संकलन यो वर्ष 25.5 अर्ब उठाउने लक्ष्य। मनाङको चामे 3 र 5 जोड्ने गरी मर्स्याङदीमा बेलेब्रिज निर्माण। करिब 54 मिटरको बेलेब्रिज राखेपछि नारपा भूमिका बासिन्दाको आवत जावत र डुवानीमा सहज। बजारमा ग्यासको अभाव र कालो बजारी रोक्न कास्की प्रशासन अनुगमनमा निस्कँदै ग्यास लुकाएर नराख्न उद्योग र विक्रेतालाई चेतावनी सहित बाँडेका उपभोक्ताको।

0: operations were underway. Damage and fires were also reported across the city. Here's the BBC's Vitaly Shevchenko.
1: There are reports of fires.
2: मा सहभागी हुने वा नहुने बारे निर्णयगत कार्य सम्पादन समितिको बैठक बोलाएको छ। बैठकमा प्रदेश सरकारको समीकरण बारे छलफल हुने प्रवक्ता मोहन कुमार श्रेष्ठले बताउनु भएको छ। प्रदेश सरकार निर्माणको रस्साकसी चलिरहेका बेला राप्रपाको भूमिका बागमती गण्डकी र कोशीमा निर्णायक देखिएको छ। विशेष गरी बागमतीमा एमाले नेकपा गठबन्धनलाई बहुमत पुर्याउन राप्रपाको समर्थन आवश्यक छ। 104 सदस्यीय बागमती प्रदेश सभामा एमालेसँग 25 र नेकपासँग 26 सांसद छन् भने राप्रपासँग 12 सांसद छन्। राप्रपाले साथ दिए एमाले नेतृत्वको सरकार बन्न सक्छ भने समर्थन नगरे कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने सम्भावना छ। गण्डकीमा पनि राप्रपाका दुई सांसद निर्णायक अवस्थामा छन्। राप्रपाको समर्थनले कांग्रेस नेतृत्वको सरकार टिक्न सक्छ भन्ने निर्णय परिवर्तन भए नयाँ सत्ता समीकरण बन्न सक्छ। विश्व बैंकको प्रतिवेदनले विकासशील देशले विद्युत इन्टरनेट सीप र संस्थागत क्षमता विस्तारमा अहिले नै लगानी गर्न सके एआईको प्रयोगबाट एक दशकभित्रै तीव्र विकास हासिल गर्न सक्ने देखाएको छ।
3: विश्व बैंकको विश्व विकास प्रतिवेदन 2026 द प्रमिस अफ आर्टिफिसियल इन्टेलिजेन्स अनुसार विकासशील देशमा एआईको मुख्य प्रभाव रोजगारी खोज्ने भन्दा पनि कामको उत्पादकत्व बढाउनेतर्फ हुने देखिएको छ। प्रतिवेदन अनुसार विकासशील अर्थतन्त्रका 16.2% रोजगारीमा एआईले उत्पादकत्व बढाउने सम्भावना छ भने उच्च आय भएका देशमा यस्तो सम्भावना 18.7% छ। अर्कोतर्फ उच्च आय भएका देशमा 14.2% रोजगारी एआई स्वचालनको जोखिममा रहे पनि विकासशील देशमा यो जोखिम 4.5% मात्रै छ। विश्व बैंकले स्वास्थ्य शिक्षा कृषि न्याय सेवा कर प्रशासन र सामाजिक सुरक्षा जस्ता क्षेत्रमा स्थानीय आवश्यकता अनुसार साना तथा कम लागतका एआई उपकरण प्रयोग गर्न सकिने जनाएको छ। तर आवश्यक पूर्वाधार र नीति तयार नगरे एआईले देशबीचको दूरी बढाउने असमानता गहिर्याउने र बजार केही कम्पनीको नियन्त्रणमा पुग्ने जोखिम रहेको प्रतिवेदनले औल्याएको छ। प्रतिवेदनले विकासशील देशका लागि 3 चरणको रणनीति सुझाएको छ। पहिलो चरणमा उपलब्ध एआई प्रविधि प्रयोग गर्ने, दोस्रोमा स्थानीय भाषा र आवश्यकता अनुसार अनुकूल बनाउने र तेस्रो चरणमा आफ्नै उन्नत एआई विकासतर्फ अघि बढ्ने सुझाव दिइएको छ। विश्व बैंकले एआईको लाभ लिन विद्युत पहुँच, इन्टरनेट, डेटा, कम्प्युटिङ क्षमता, दक्ष जनशक्ति र संस्थागत सुधारमा तत्काल लगानी गर्नुपर्ने जनाएको छ। साथै जिम्मेवार एआई प्रयोग, डेटा सुरक्षा र नागरिकको विश्वास कायम राख्न स्पष्ट मापदण्ड र कानूनी व्यवस्था आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।
2: नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नभएको दावी गरेको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समिति बैठकमा निगमका निमित्त कार्यकारी निर्देशक दीपक बराले ग्यास आयातमा कमी नभएको भन्दै समस्या वितरण प्रणाली र उपभोक्ताको सञ्चय प्रवृत्तिका कारण देखिएको बताउनु भएको हो। बरालले 14.2 किलोको पूर्ण सिलिण्डर बजारमा पठाएपछि एकैपटक खाली सिलिण्डर भर्न खोज्दा कृत्रिम चाप बढेको दावी गर्नुभयो। उहाँले टिकुमा एउटै व्यक्तिले पटक पटक ग्यास लिन आएको भन्दै बजारमा देखिएको अभावलाई हल्लासँग जोड्नुभयो। तर उपभोक्ताको अवस्था पनि फरक देखिएको छ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा डिलरबाट ग्यास नपाएपछि सर्वसाधारण टेकु स्थित निगमको वितरण केन्द्रमा लामो लाइन बस्न बाध्य छन्। कतिपय उपभोक्ताले हप्तोसम्म ग्यास नपाएको, इलेक्ट्रिक भाँडामा खाना पकाएर गुजारा चलाउनु परेको र ट्याक्सी भाडा तिरेर ग्यास खोज्न आउनु परेको गुनासो गरेका छन्। डिलरहरूले सर्वसाधारणलाई ग्यास नदिएर पहुँचवालालाई दिने गरेको आरोप समेत उपभोक्ताले लगाएका छन्। सरकारले विद्युत महसुलमा लाग्ने 5% भ्याट छुटको सीमा 50 युनिटबाट बढाएर 150 युनिट पुर्याउने तयारी गरेको छ। ऊर्जा मन्त्रालयले अर्थ मन्त्रालयसँग समन्वय गर्दै यसबारे गृह कार्य अघि बढाएको जनाएको छ। हाल 50 युनिटभन्दा बढी विद्युत खपत गर्ने घरेलु उपभोक्ताले भ्याट तिर्नुपर्ने व्यवस्था छ। सीमा बढाएर 150 युनिट पुर्याउँदा करिब 46,92,000 घरेलु उपभोक्ता भ्याट मुक्त हुने र कर तिर्ने उपभोक्ताको संख्या घटेर करिब 6,16,000 सीमित हुने अनुमान छ। अध्ययन अनुसार 150 युनिटसम्म भ्याट छुट दिँदा सरकारको वार्षिक भ्याट राजस्व करिब 2 अर्ब 2 करोड रुपियाँले घट्नेछ। 50 युनिटसम्म छुट कायम राख्दा वार्षिक करिब 12 अर्ब 42 करोड भ्याट उठ्ने अनुमान छ।
4: Very tough to do what we have planned.
5: BFBS is coming to you.
6: once again, Bumpur.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: खोटाङका यातायात व्यवसायीले सिन्धुली हुँदै काठमाडौँ आउजाउ गर्ने यातायात बन्द गरेका छन्। सिन्धुलीमा बसको ठक्करबाट सुनकोशीमा कार खस्दा तीनजना बेपत्ता भएको विषयलाई लिएर पीड़ितले मध्य पहाड़ी लोकमार्ग अवरूद्ध पारेपछि व्यवसायीले अर्को सूचना जारी नभएसम्मका लागि यातायात बन्द गरेका हुन्। साउन 18 गते फिक्कल गाउँपालिका 2 नवलपुरमा सड़क किनारमा रोकेर राखिएको कारलाई बसले ठक्कर दिँदा सिन्धुपाल्चोकका दिलकुमार लामा, सिन्धुलीका गणेश थापा र सुजन बलमपाकी मगर नदीमा बेपत्ता छन्। पीड़ित पक्षले उचित क्षतिपूर्ति र दोषीलाई कार्यवाहीको माग गर्दै मध्य पहाड़ी लोकमार्ग अवरूद्ध पारेका कारण यातायात सेवा स्थगित गरिएको खोटाङ यातायात प्रणालीका महासचिव रामकुमार हिङमाङले बताउनुभयो। सड़क अवरूद्ध गरिएका कारण पूर्वबाट काठमाडौँ आउजाउ गर्ने सयौं यात्रु मारमा परेका छन्। खोटाङबाट काठमाडौँ आउँदै गरेको कारलाई काठमाडौँबाट खुल्ता ढुङ्गातर्फ जाँदै गरेको बसले ठक्कर दिँदा कार सड़कबाट 30 मिटर तल नदीमा खसेर बेपत्ता भएको थियो। बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको टोली परिचालन गरिएका छन्। तर हालसम्म बेपत्ता फेला पार्न नसकेको प्रहरीले जनाएको छ। गैराती, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै नवलपरासीमा 97 मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै गरी सिन्धुपाल्चोक, नुवाकोट, कपिलवस्तु, नवलपरासी, बारा र म्याग्दीमा 60-88 मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यका लगायत बागमती, लुम्बिनी, कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा तथा सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा मध्यम वर्षा भइरहेको छ। आज कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भाग तथा गण्डकी, लुम्बिनी प्रदेशका पहाड़ी तथा पहाड़ी र तराई भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराई भागका 1-2 ठाउँमा आरी खोप्टे पानी पर्न सक्ने अनुमान गरिएको छ। विश्व बैंकको प्रतिवेदनले विकासशील देशले विद्युत, इन्टरनेट, सीप र संस्थागत क्षमता विस्तारमा अहिले नै लगानी गर्न सके एआईको प्रयोगबाट 1 दशकभित्रै तीव्र विकास हासिल गर्न सक्ने देखाएको छ।
1: विश्व बैंकको विश्व विकास प्रतिवेदन 2026 द प्रमिस अफ आर्टिफिशियल इन्टेलिजेन्स अनुसार विकासशील देशमा एआईको मुख्य प्रभाव रोजगारी खोज्ने भन्दा पनि कामको उत्पादकत्व बढ़ाउने तर्फ हुने देखिएको छ। प्रतिवेदन अनुसार विकासशील अर्थतन्त्रका 16.2% रोजगारीमा एआईले उत्पादकत्व बढ़ाउने सम्भावना छ भने उच्च आय भएका देशमा यस्तो सम्भावना 18.7% छ। अर्कोतर्फ उच्च आय भएका देशमा 14.2% रोजगारी एआई स्वचालनको जोखिममा रहे पनि विकासशील देशमा जोखिम 4.5% मात्रै छ। विश्व बैंकले स्वास्थ्य, शिक्षा, कृषि, न्याय सेवा, कर प्रशासन र सामाजिक सुरक्षा जस्ता क्षेत्रमा स्थानीय आवश्यकता अनुसार साना तथा कम लागतका एआई उपकरण प्रयोग गर्न सकिने जनाएको छ। तर आवश्यक पूर्वाधार र नीति तयार नगरे एआईले देशबीचको दूरी बढ़ाउने, असमानता गहिर्याउने र बजार केही कम्पनीको नियन्त्रणमा पुग्ने जोखिम रहेको प्रतिवेदनले औल्याएको छ। प्रतिवेदनले विकासशील देशका लागि 3 चरणको रणनीति सुझाएको छ। पहिलो चरणमा उपलब्ध एआई प्रविधि प्रयोग गर्ने, दोस्रोमा स्थानीय भाषा र आवश्यकता अनुसार अनुकूल बनाउने र तेस्रो चरणमा आफ्नै उन्नत एआई विकासतर्फ अघि बढ़ने सुझाव दिइएको छ। विश्व बैंकले एआईको लाभ लिन विद्युत पहुँच, इन्टरनेट, डेटा, कम्प्युटिङ क्षमता, दक्ष जनशक्ति र संस्थागत सुधारमा तत्काल लगानी गर्नुपर्ने जनाएको छ। साथै जिम्मेवार एआई प्रयोग, डेटा सुरक्षा र नागरिकको विश्वास कायम राख्न स्पष्ट मापदण्ड र कानूनी व्यवस्था आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।
0: बेलायतमा गरिएको नयाँ अध्ययनले 50 वर्षभन्दा कम उमेरका स्तन क्यान्सरको जोखिममा रहेका करिब 95% महिलालाई आवश्यक स्क्रीनिङका लागि सिफारिश नगरिएको देखाएको छ। अनुसन्धानकर्ताका अनुसार हालका स्क्रीनिङ मापदण्डहरू मुख्यत वंशाणु गतमा आधारित छन्। उनीहरूले जीवनशैलीसँग सम्बन्धित जोखिमका कारणहरूलाई पनि समेटेर मापदण्ड अध्यावधि गर्नुपर्ने आवश्यकता औल्याएका छन्। क्यान्सर रिसर्च युकेका अनुसार नासे र तुराबीले समयमै स्क्रीनिङ गर्न सकेमा लक्षण देखिनु अघि नै क्यान्सर पत्ता लगाउन सकिने भएकाले उपचारको सफलता बढ्ने बताउनुभयो।
2: The current guidelines find about 4 or 5% of women who will go on to get breast cancer. But these new guidelines, if they are implemented, would capture about 35% of people who would go on to get breast cancer.
0: रूसी अधिकारीहरूले युक्रेनले गरेको ड्रोन आक्रमणमा विभिन्न गोदामहरूमा क्षति पुगेको तथा कम्तीमा 5 जनाको मृत्यु भएको बताएका छन्।
3: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: नारायणगढ मुगलिन सड़क खण्डको सिमताल नजिक आज बिहान पहिरो खस्दा दुईतर्फी नै यातायात सेवा अवरूद्ध भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले तत्काल पहिरो बन्साउने काम शुरू भएको जानकारी दिनुभयो। हेलो सरकारमा नागरिकको गुनासोको चाङ लागेको छ। फोन, वेबसाइट, फेसबुक, वाट्सएप, इन्स्टाग्राम, इमेल लगायतका विभिन्न माध्यमबाट नागरिकले गुनासो गर्ने गरेका छन्। निशुल्क टेलिफोन नम्बर मार्फत आउने गुनासालाई सम्बन्धित मन्त्रालय वा निकायले कल सेन्टरमा सिधै पठाउने व्यवस्था समेत गर्ने तयारी छ। हेलो सरकारमा एक वर्षमा 321% गुनासा बढ़ेका छन्। गएको आर्थिक वर्ष 2082-83 अघिल्लो आर्थिक वर्षको तुलनामा 321% गुनासो बढ़ेका हुन्। कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 16568 गुनासा प्राप्त भएकोमा बितेको आर्थिक वर्ष 82-83 69624 पुगेका छन्, अर्थात 53156 गुनासा थपिएका छन्। वर्तमान सरकार गठन भएपछि उल्लेख्य रूपमा गुनासो बढ़ेको र सरकारप्रति अपेक्षा भएकै कारणले गुनासा थपिएका हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाको दावी छ। हेलो सरकारमा पछिल्लो 3 महिनामा 50,000 भन्दा धेरै गुनासा दर्ता भएका छन्। कार्यालयका अनुसार यो अवधिमा कुल 50,721 गुनासा प्राप्त भएकामा 39,177 गुनासोको समाधान गरिएको छ। विपक्षी दलहरूले सुनसरी घटनाको छानबिन गर्न न्यायिक समितिको माग गरेका छन्।
1: नेपाली कांग्रेस, एमाले, नेकपा लगायत पार्टीका सांसदहरूले न्यायिक समिति गठन गरी घटनाको छानबिनको माग गरेका हुन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सचेतक निष्कल राई,
2: यस्ता घटनापछि प्रधानमन्त्रीज्यूको नेतृत्वमा स्थायी प्रकृतिको सर्वदलीय, सर्वधार्मिक र नागरिक संवाद संयन्त्र गठन गरियोस्, त्यसपछि हिन्दू, मुस्लिम, बौद्ध, किराँत, इसाई लगायत धार्मिक समुदाय, स्थानीय सरकार, नागरिक समाज, महिला, युवा र सुरक्षा निकायको सम्मान प्रतिनिधित्व होस्। घटना भइसकेपछि मात्र होइन, तनावका प्रारम्भिक संकेत देखिने साथ यस्ता खालका संयन्त्रले संवाद शुरू गरियोस्। सुनसरी घटनाको निष्पक्ष अनुसन्धान गरी घटनाको कारण, सुरक्षा कमजोरी, अफवाहको भूमिका र राज्यको प्रक्रिया सम्बन्धी प्रतिवेदन सार्वजनिक गरियोस्। सामाजिक सञ्जाल मार्फत घृणा र झुटा सूचना फैलाउनेमाथि कानून अनुसार कारवाही गरियोस्, तर कुनै धर्म वा समुदायलाई सामूहिक रूपमा शंकाको घेरामा नराखियोस्।
1: बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गर्न माग गर्नुभयो।
3: यस दिशातर्फ गम्भीर हुने र त्यसको लागि न्यायिक छानबिनको प्रक्रिया पूर्व न्यायाधीशको नेतृत्वमा आयोग गठन गरी छानबिनको प्रक्रिया गरौं र यो सम्पूर्ण दुर्भाग्यपूर्ण दुर्घटनाको यथोचित कारण पत्ता लगाएर दिगो र स्थायी समाधानको दिशातर्फ लागौं। यही दिशामा आज देशको भलाइ छ र कल्याण छ। यसमा हठता र असहज परिस्थिति उत्पन्न गर्ने खालका तरिकाहरू कतै स्वीकार्य छैन। सभामहोदय,
1: देवानगंज घटना र त्यसपछि मधेसभर फैलिएको साम्प्रदायिक भड्काउको सत्य तथ्य छानबिनका लागि विश्वसनीय आयोग गठन हुनुपर्ने नेकपाकी सांसद बलावती शर्माको माग छ।
4: देशमा एकपछि अर्को दुःखद घटनाहरू घटिरहेका छन्। सुनसरीको देवानन्दगंजमा घटेको घटना पश्चात मधेसभरि फैलिएको साम्प्रदायिक भड्काउलाई जिम्मेवारी राजनैतिक दल, नागरिक समाज र सरकार विभिन्न संघ संस्थाको सचेत पहलमा अहिले नियन्त्रण उन्मुख भएको छ। उचित क्षतिपूर्तिको माग गर्दै विश्वसनीय एउटा आयोग बनाएर छानबिन गर्नको लागि, सत्य तथ्य बाहिर ल्याउनको लागि पनि म सरकारसँग माग गर्दछु।
0: सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनामा घाइते भएर उपचारका क्रममा हिजो ज्यान गुमाएका रविन्द्र कुमार मेहताका आफन्तसँग गृहमन्त्री सुदन गुरूङले छलफल गर्नुभएको छ। वहाँले त्रिवि शिक्षण अस्पताल महाराजगंजमा पुगेर आफन्तसँग छलफल गर्नुभएको हो। सब पोस्टमार्टमका लागि बुझ्न परिवार तयार भएको र मेहताका बुबा आमा आएपछि आज फेरि छलफल हुने भएको छ। हिजो सब बुझ्न नमानेपछि गृहमन्त्री गुरूङ आफै अस्पताल पुगेर छलफल गर्नुभएको थियो। उहाँले सरकारका तर्फबाट मृत का परिवारले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा गएको साउन 10 गते राति भएको घटनामा यसअघि 2 जनाले ज्यान गुमाएका थिए। 25 वर्षीय ओम प्रकाश मेहता र 22 वर्षीय जयप्रकाश मेहताको ज्यान गएको थियो। यही घटनाको विरोधमा सिराहाको गोल बजारमा प्रहरीको गोली लागेर गणेश यादवको पनि ज्यान गएको छ। भारतीय चर्चित अभिनेता प्रदीप रावतको 74 वर्षको उमेरमा निधन भएको छ। रक्त क्यान्सर बल्झिएपछि मुम्बईमा उपचाररत रावतको हिजो निधन भएको भारतीय संचार माध्यमले जनाएका छन्।

0: BFBS गोरखा रेडियो हो
1: सैन्य समुदायमा
0: रिलाय भरी
1: ऑन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोरखा रेडियो हो।

0: Gulf Waterway High on the agenda. The pair are also expected to
1: Lagi phone, website, Facebook, WhatsApp, Instagram, email lagat ka vibhinna madhyamabata nagarikle gunaso garne gareka chan. Nishulka telephone number marfat aune gunasalai sambandhit mantralay wa nikayako call center ma sidhai pathaune byabastha samet garne taiyari cha. Hero sarkar ma एक वर्षमा 321% गुनासा बढेका छन्। गएको आर्थिक वर्ष 2082-83 अघिल्लो आर्थिक वर्षको तुलनामा 321%ले गुनासो बढेका हुन्। कार्यालयका अनुसार आर्थिक वर्ष 81-82 र 82-83 16,568 गुनासा प्राप्त भएकोमा बितेको आर्थिक वर्ष 2082-83 69,724 पुगेका छन्। 53,156 गुनासा थपिएका हुन्। वर्तमान सरकार गठन भएपछि उल्लेखीय रूपमा गुनासो बढेको र सरकारप्रति अपेक्षा भएकै कारणले गुनासा थपिएका हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाको दावी छ। हेलो सरकारमा पछिल्लो 3 महिनामा 50,000 भन्दा धेरै गुनासा दर्ता भएका छन्। कार्यालयका अनुसार यो अवधिमा कुल 50,721 गुनासा प्राप्त भएकामा 39,177 गुनासाको समाधान गरिएको छ। विगत एक सातादेखि वीर अस्पतालमा आमरण अनसनमा बसेकी नर्स ज्योति राणाबाट सरकारबीच 19 बुधे सहमति भएको छ। स्वास्थ्य मन्त्रालय र राणाबाटको टोली बीचको निरन्तर वार्तापछि राणाबाटले आफ्नो सत्याग्रह अन्त्य गर्ने निर्णय गर्नुभएको हो। सहमति पत्रमा नर्सिङ क्षेत्रको सुधारका लागि दीर्घकालीन र तत्कालीन महत्वका धेरै विषय समेटिएका छन्। सहमति अनुसार स्वास्थ्य संस्था सञ्चालन मापदण्ड 2077 बमोजिम नर्स बिरामी अनुपातलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने भएको छ। स्वास्थ्य सेवामा नर्सिङ तर्फका 9, 10, र 11 तहका दरबन्दीहरू पनि सुनिश्चित गरिने भएको छ। सरकारी तथा निजी अस्पताल र शिक्षण संस्थाहरूमा कार्यरत नर्सहरूको पारिश्रमिक तथा सेवा शर्त निर्धारण गर्न 7 दिनभित्र कार्यदल गठन गर्ने सहमति भएको छ। कार्यदलले 6 महिनाभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ। साथै सेवा शर्त र जोखिमको वर्गीकरण अनुसार नर्सलाई कम्तीमा 25% जोखिम भत्ता उपलब्ध गराउन कानूनी व्यवस्था सुनिश्चित गर्ने सहमति पनि भएको छ। सहमति पत्रमा सहायक नर्स मिड वाइफ अनामीहरूलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गर्ने उल्लेख छ। साथै विशेषज्ञ नर्स र एडभान्स प्र्याक्टिस नर्स जस्ता पदहरू सिर्जना गर्न 1 महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरिने भएको छ। निजी क्षेत्रमा कार्यरत स्वास्थ्य कर्मीहरूलाई पनि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट सञ्चालन हुने तालिमहरूमा सहभागी गराउने र त्यसको उचित मूल्यांकन गर्ने सहमति पत्रमा उल्लेख छ। पूर्वी नाका काकर भित्ताबाट आर्थिक वर्ष 2082-83 मात्रै 4,91,66,00,000 बराबरको कच्चा जुट आयात भएको छछ। अघिल्लो आर्थिक वर्षमा 4,34,12,00,000 जुट आयात भएको थियो। एक वर्षमै कच्चा जुटको आयात 57,54,00,000 अर्थात 13.25% बढेको हो। मेची भन्सार कार्यालयका प्रमुख शिवराम नेउपानेका अनुसार मूल्यका आधारमा काकर भित्ताबाट आयात हुने वस्तुमध्ये पेट्रोल र डिजेलपछि कच्चा जुट तेस्रो स्थानमा पर्छ। पछिल्ला वर्षहरूमा पूर्वी नाकाबाट जुट आयात निरन्तर बढ्दो क्रममा रहेको भन्सारको तथ्याङ्कले देखाएको छ। सरकारी अभिलेख अनुसार मोरङ सुनसरी र झापामा 2043-44 सालदेखि व्यावसायिक रूपमा जुट खेती विस्तार हुन थालेको थियो। उत्पादित जुट स्वदेशी उद्योगमा प्रयोग हुनका साथै भारत र बंगलादेशमा समेत निर्यात हुने गर्थ्यो। अहिले भने स्वदेशी उत्पादनले उद्योगको माग धान्न नसक्दा भारत र बंगलादेशबाट कच्चा जुट आयात गर्नुपर्ने भएको छ। उत्पादन खर्च बढ्दै जाँदा आमदानी भने अपेक्षा अनुसार नहुने भएकाले किसानले जुट खेती छाडेर धान लगायत अन्य बालीतर्फ आकर्षित हुन थालेका छन्। कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार झापामा अहिले जुट खेती खुम्चिएर करिब 5,000 हेक्टरमा मात्रै हुँदै आएको छ। भारतीय चर्चित अभिनेता प्रदीप रावतको 74 वर्षको उमेरमा निधन भएको छ। रक्त क्यान्सर बल्झिएपछि मुम्बईमा उपचाररत रावतको हिजो निधन भएको भारतीय संचार माध्यमले जनाएका छन्। 4 दशकभन्दा लामो अभिनय यात्रामा रावतले हिन्दू तेलुगु तमिल तथा नेपाली फिल्म उद्योगमा काम गर्नुभएको छ। चर्चित टेलिभिजन श्रृंखला महाभारतमा अश्वत्थामाको भूमिका निर्वाह गरेर उहाँले चर्चा बटुल्नु भएको थियो।

0: सुनसरीको दिवानगंज गाउँपालिका तीन कप्तानगंजमा भएको घटनामा घाइते भएर उपचारका क्रममा हिजो ज्यान गुमाएका रविन्द्र कुमार मेहताका आफन्तसँग गृहमन्त्री सुदन गुरूङले छलफल गर्नुभएको छ। उहाँले त्रिवि शिक्षण अस्पताल महाराजगंजमा पुगेर आफन्तसँग छलफल गर्नुभएको हो। सब पोस्टमार्टमका लागि बुझ्न परिवार तयार भएको र मेहताका बुबा आमा आएपछि आज फेरि छलफल हुने भएको छ। हिजो सब बुझ्न नमानेपछि गृहमन्त्री गुरूङ आफै अस्पताल पुगेर छलफल गर्नुभएको थियो। उहाँले सरकारका तर्फबाट मृतकका परिवारले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। देवानगंज गाउँपालिका तीन कप्तानगंजमा गएको साउन 10 गते भएको राति भएको घटनामा यसअघि दुईजनाले ज्यान गुमाएका थिए। 25 वर्षीय ओमप्रकाश मेहता र 22 वर्षीय जयप्रकाश मेहताको ज्यान गएको थियो। यही घटनाको विरोधमा सिराहाको गोल बजारमा प्रहरीले गोली लागेर गणेश यादवको पनि ज्यान गएको थियो। विगत एक सातादेखि वीर अस्पतालमा आमरण अनसनमा बसेकी नर्स ज्योति राणावाट र सरकारबीच 19 बुधे सहमति भएको छ। स्वास्थ्य मन्त्रालय र राणावाटको टोली बीचको निरन्तर वार्तापछि राणावाटले आफ्नो सत्याग्रह अन्त्य गर्नुभएको हो। सहमति पत्रमा नर्सिङ क्षेत्रको सुधारका लागि दीर्घकालीन र तत्कालीन महत्वका धेरै विषय समेटिएका छन्। सहमति अनुसार स्वास्थ्य संस्था सञ्चालन मापदण्ड 2077 बमोजिमको नर्स बिरामी अनुपातलाई प्रभावकारी रूपमा कार्यान्वयन भएको छ। स्वास्थ्य सेवामा नर्सिङ तर्फका 9, 10 र 11 तहका दरबन्दीहरू पनि सुनिश्चित गरिने भएको छ। सरकारी तथा निजी अस्पताल र शिक्षण संस्थाहरूमा कार्यरत नर्सहरूको पारिश्रमिक तथा सेवा शर्त निर्धारण गर्न 7 दिनभित्र कार्यदल गठन गर्ने सहमति भएको छ। कार्यदलले 6 महिनाभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ। साथै सेवा शर्त र जोखिमको वर्गीकरण अनुसार नर्सलाई कम्तीमा 25% जोखिम भत्ता उपलब्ध गराउन कानूनी व्यवस्था सुनिश्चित गर्ने सहमति पनि भएको छ। सहमति पत्रमा सहायक नर्स मिडवाइफ अनमीहरूलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गर्ने उल्लेख छ। साथै विशेषज्ञ नर्स र एडभान्स प्र्याक्टिस नर्स जस्ता पदहरू सिर्जना गर्न 1 महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरिनेछ। निजी क्षेत्रमा कार्यरत स्वास्थ्य कर्मीहरूलाई पनि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट सञ्चालन हुने तालिमहरूमा सहभागी गराउने र त्यसको उचित मूल्याङ्कन गर्ने सहमति पत्रमा उल्लेख छ। पूर्विनाका काकर भित्ताबाट आर्थिक वर्ष 2082-83 मात्रै 4,91,66,00,000 बराबरको कच्चा जुट आयात भएको छ। अघिल्लो आर्थिक वर्षमा 4,34,12,00,000 जुट आयात भएको थियो। एक वर्षमै कच्चा जुटको आयात 57,54,00,000 अर्थात 13.25% बढेको हो। मेची भन्सार कार्यालयका प्रमुख शिवराम नेउपानेका अनुसार मूल्यका आधारमा काकर भित्ताबाट आयात हुने वस्तुमध्ये पेट्रोल र डिजेल कच्चा जुट तेस्रो स्थानमा पर्छ। पछिल्ला वर्षहरूमा पूर्वी नाकाबाट जुट आयात निरन्तर बढ्दो क्रममा रहेको भन्सारको तथ्याङ्कले देखाएको छ। सरकारी अभिलेख अनुसार मोरङ सुनसरी र झापामा 2043-44 सालदेखि व्यावसायिक रूपमा जुट खेती विस्तार हुन थालेको थियो। उत्पादित जुट स्वदेशी उद्योगमा प्रयोग हुनुका साथै भारत र बंगलादेशमा समेत निर्यात हुने गर्थ्यो। अहिले भने स्वदेशी उत्पादनले उद्योगको माग धान्न नसक्दा त्यही भारत र बंगलादेशबाट कच्चा जुट आयात गर्नुपर्ने अवस्था आएको छ। उत्पादन खर्च बढ्दै जाँदा आमदानी भने अपेक्षा अनुसार नहुने भएकाले किसानले जुट खेती छाडेर धान लगायत अन्य बालीतर्फ आकर्षित हुन थालेका छन्। कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार झापामा अहिले जुट खेती खुम्चिएर करिब 5,000 हेक्टरमा मात्र हुँदै आएको छ। विश्व बैंकको प्रतिवेदनले विकासशील देशले विद्युत इन्टरनेट सिप र संस्थागत क्षमता विस्तारमा अहिले नै लगानी गर्न सके एआईको प्रयोगबाट 1 दशकभित्रै तीव्र विकास हासिल गर्न सक्ने देखाएको छ।
1: विश्व बैंकको विश्व विकास प्रतिवेदन 2026 द प्रमिस अफ आर्टिफिसियल इन्टेलिजेन्स अनुसार विकासशील देशमा एआईको मुख्य प्रभाव रोजगारी खोज्ने भन्दा पनि कामको उत्पादकत्व बढाउनेतर्फ हुने देखिएको छ। प्रतिवेदन अनुसार विकासशील अर्थतन्त्रका 16.2% रोजगारीमा एआईले उत्पादकत्व बढाउने सम्भावना छ भने उच्च आय भएका देशमा यस्तो सम्भावना 18.7% छ। अर्कोतर्फ उच्च आय भएका देशमा 14.2% रोजगारी एआई स्वचालनको जोखिममा रहे पनि विकासशील देशमा यो जोखिम 4.5% मात्रै छ। विश्व बैंकले स्वास्थ्य शिक्षा कृषि न्याय सेवा कर प्रशासन र सामाजिक सुरक्षा जस्ता क्षेत्रमा स्थानीय आवश्यकता अनुसार साना तथा कम लागतका एआई उपकरण प्रयोग गर्न सकिने जनाएको छ। तर आवश्यक पूर्वाधार र नीति तयार नगरी एआईले देशबीचको दूरी बढाउने असमानता गहिर्याउने।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा

बाँकेको नेपालगंज उपमहानगरपालिका 19 भैयापुरमा इट्टा भट्टाको पर्खाल भत्किँदा दुईजना मजदूरको ज्यान गएको छ। भट्टाको पर्खाल अचानक भत्किँदा 52 वर्षीय वर्षादी लोदको घटनास्थलमै मृत्यु भएको हो। घटनामा गम्भीर घाइते 45 वर्षीय राम फेरन कोरीको उपचारकै क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। लोदको सब पोस्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको छ भने कोरीको सब पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मकवानपुरको भीमफेरी 2-3-4 तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। ट्रक चालक घाइते भएका छन्। ट्रक सड़कबाट 100 मिटर तल चिन्डी खोलामा खस्दा ट्रकमा सवार राक्सीराङ 9 36 वर्षीय अर्जुन कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। ट्रकका चालक रंजित कार्कीको हेटौडा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार पालुङबाट वीरगंजतर्फ तरकारी बोकेर जाँदै गरेको 6 चक्के डिब्बा आज बिहान ओह्रालो सड़कमा चिप्लिएर अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। हेलो सरकारमा नागरिकको गुनासोको चाङ लागेको छ। फोन, वेबसाइट, फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम, इमेल लगायतका विभिन्न माध्यमबाट नागरिकले गुनासो गर्ने गरेका छन्। निशुल्क टेलिफोन नम्बर मार्फत आउने गुनासालाई सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा सिधै पठाउने व्यवस्था समेत गर्ने तयारी गरिएको छ। हेलो सरकारमा एक वर्षमा 321% गुनासा बढेका छन्। गएको आर्थिक वर्ष 2082-83 अघिल्लो आर्थिक वर्षको तुलनामा 321% गुनासा बढेका हुन्। कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 16,568 गुनासा प्राप्त भएकोमा बितेको आर्थिक वर्ष 2082-83 69,724 पुगेका छन्, अर्थात 53,156 गुनासा थपिएका हुन्। वर्तमान सरकार गठन भएपछि उल्लेख्य रूपमा गुनासो बढेको र सरकारप्रति अपेक्षा भएकै कारणले गुनासा थपिएका हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाको दावी छ। हेलो सरकारमा पछिल्लो 3 महिनामा 50,000 भन्दा धेरै गुनासा दर्ता भएका छन्। कार्यालयका अनुसार यो अवधिमा 50,721 गुनासा प्राप्त भएकामा 39,177 गुनासाको समाधान गरिएको छ। नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाबाट 85 अर्ब बराबरको 3 महिने निक्षेप संकलन गर्दैछ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले निकालेको सूचना अनुसार निक्षेप संकलनका लागि आज दिउँसो 3 बजीसम्म अनलाइन विडिङ सिस्टम सफ्टवेयर मार्फत बोलकबोल हुनेछ। निक्षेप संकलनको विवरण आज निष्कासन गरिनेछ भने ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ। निक्षेपको सामा तथा ब्याज आउँदो कार्तिक 17 गते भुक्तानी गरिनेछ। केन्द्रीय बैंकले निक्षेप संकलन को बोल कबोलमा राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त क ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने बताएको छ। एउटै संस्थाले फरक फरक ब्याजदरमा एक भन्दा बढी आवेदन पनि पेश गर्न सक्नेछन्। राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन तथा मौद्रिक व्यवस्थापनलाई प्रभावकारी बनाउन बेला बेला निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्दै आएको छ। आज सुनको भाव तोलामै 4,200 रूपियाँले बढेको छ। आज सुन तोलाको 2,88,000 कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलाको 2,83,800 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 95 रूपियाँले बढेको छ। आज चाँदी 4,475 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। पूर्वी नाका काकर भित्ताबाट आर्थिक वर्ष 82-83 मात्रै 4,91,66,62,000 बराबरको कच्चा जुट आयात भएको छ। अघिल्लो आर्थिक वर्षमा 4,34,12,00,000 जुट आयात भएको थियो। एक वर्षमै कच्चा जुटको आयात 57,54,00,000 अर्थात 13.25% बढेको हो। मेची भन्सार कार्यालयका प्रमुख शिवराम नेउपानेका अनुसार मूल्यका आधारमा काकर भित्ताबाट आयात हुने वस्तुमध्ये पेट्रोल र डिजेल पछि कच्चा जुट तेस्रो स्थानमा पर्छ। पछिल्ला वर्षहरूमा पूर्वी नाकाबाट जुट आयात निरन्तर बढ्दो क्रममा रहेको भन्सारको तथ्याङ्कले देखाएको छ। सरकारी अभिलेख अनुसार मोरङ, सुनसरी र झापामा 2043-44 सालदेखि व्यावसायिक रूपमा जुट खेती विस्तार हुन थालेको थियो। उत्पादित जुट स्वदेशी उद्योगमा प्रयोग हुनुका साथै भारत र बंगलादेशमा समेत निर्यात हुने गर्थ्यो। अहिले भने स्वदेशी उत्पादनले उद्योगको माग धान्न नसक्दा त्यही भारत र बंगलादेशबाट कच्चा जुट आयात गर्नुपर्ने अवस्था आएको छ। नमस्कार।

0: नेपाल आयल निगमले आउँदो 10 दिनभित्र ग्यासको वितरण सहज हुने दावी गरेको छ। उपभोक्ताले आफूलाई चाहिने भन्दा बढी संचित नगरेमा छिट्टै सहज हुने पनि निगमको दावी छ। निगमका प्रवक्ता मनोज ठाकुर:
1: अहिले त प्रवक्ताज्यू, सामान्य पसलदेखि डिलरसम्म उद्योगसम्म पनि लाइन पुगिसक्यो, सहज कहिलेदेखि हुन्छ?
2: हामी उपभोक्ता जोसँग अलरेडी हामीसँग ग्यास छ, जसको चाहिँ महिना दिन अथवा 15 दिन पुग्ने ग्यास जुन उपभोक्ता सक्छ, उहाँहरू यदि लाइनमा गइदिनु भएन भने र जोलाई तत्काल आवश्यक छ उहाँहरू मात्रै त्यो ग्यास खरिद गर्नुभयो भने यो चाहिँ हप्तादेखि 10 दिनभित्रमा यो समस्या समाधान हुन्छ।
1: अनि त्यो कुरा त कसरी मान्ला र फेरि?
2: हामीले अनुरोधै गर्ने हो, हाम्रो काम नियमित आपूर्ति हो, हामीले नियमित आपूर्ति गरि नै रहेका छौँ। र यो जुन यो खाडल देखियो, जुन 47,000 मेट्रिक टन हाम्रो खपत हुन्थ्यो र अहिले जुन डिमान्ड देखिएको छ, त्यो खाडल पूर्णको लागि पनि हामीले जुन हामी जहाँबाट खरिद इन्डियन आइलबाट ल्याउँछौँ उहाँहरूलाई पनि हामीले अरू बेलामा 49,500 मेट्रिक टनको हामीले कोटा पठाउँथ्यो भने अहिले हामीले 55,000 मेट्रिक टनको लागि हामीले उहाँहरूलाई पठाइसकेका छौँ। र दैनिक रूपमा चाहिँ हाम्रो 100+ बुलेट दैनिक रूपमा लोड भइरहेको छ र नेपाल भित्रिरहेको अवस्था छ। त्यही भएर उपभोक्ताहरू चाहिँ यसरी जोसँग अलरेडी ग्यास छ घरमा, उहाँहरूले पालिराख्नु भएको छ भने उहाँहरू यदि प्यानिक भइदिनु भएन र प्यानिक बाइङतिर लाग्नु भएन भने यो समस्या चाहिँ सहजै रूपमा समाधान भएर जान्छ।
1: एक हप्ताभित्र यो समस्या समाधान होला? एक
2: हप्तादेखि 10 दिनभित्रमा, हजुर,
1: म्याक्सिमम 10 दिन,
2: हजुर।
0: प्रवक्ता ठाकुरसँगको थप कुराकानी आजको प्राइम बुलेटिनमा प्रसारण हुनेछ। गैर आवासीय नेपाली संघ युकेले दिवंगत पर्वतारोही पूर्व गोर्खा निर्मल पूर्जा र उहाँसँगै हिम पहिरोमा परेर निधन भएका 9 जना पर्वतारोहीको स्मृतिमा बेलायत अल्डरसटको पिसेन्स गार्डन्समा श्रद्धांजलि कार्यक्रम गरेको छ। पीसी कुलवीर थापाको प्रतिमा स्थलमा गरिएको कार्यक्रममा ब्रिटिस गोर्खा र पूर्व गोर्खा समुदाय, स्थानीय सरकारका प्रतिनिधि, नेपाली सामाजिक संघ संस्थाका प्रतिनिधि सहित 1,000 जना भन्दा बढी भेला भएर पूर्जा र उहाँको टोलीप्रति श्रद्धांजलि अर्पण गरेको एनआरएनए युकेका केन्द्रीय सदस्य गोर्खा टास्क फोर्सका संयोजक ओम प्रसाद थापा काउचाले जानकारी दिनुभएको हो। दिवंगत पूर्जाका साइला दाई, कमल पूर्जा सहित पूर्व गोर्खा समुदाय, स्थानीय नेपाली समुदाय र बाल बालिकाले मैनबत्ती बालेर श्रद्धांजलि दिएका छन्। बाँकेको नेपालगंज उपमहानगरपालिका 19 भैयापुरमा इट्टा भट्टाको पर्खाल भत्किँदा 2 जना मजदूरको ज्यान गएको छ। भट्टाको पर्खाल अचानक भत्किँदा 52 वर्षीय वर्षादी लोथको घटनास्थलमै मृत्यु भएको हो। घटनामा गम्भीर घाइते भएका 45 वर्षीय राम फेरन कोरीको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। लोथको सब पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ भने कोरीको सब पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेपाल रेडक्रस सोसाइटी केन्द्रले 62 जिल्ला शाखाहरूलाई लामो समयदेखिको बकेउता रकम केन्द्रीय खातामा जम्मा गर्न निर्देशन दिएको छ। महामन्त्री ऋषि रमण खनालले पत्र काटेर 21 दिनभित्र अनिवार्य रूपमा बकेउता रकम बुझाएर प्रमाण पठाउन भन्नुभएको छ। विगतमा विभिन्न निकायबाट भएका अध्ययन, छानबिन र समाज कल्याण परिषदको सुझावका आधारमा रेडक्रसले यो कदम चालेको पत्रमा उल्लेख छ। ती शाखाहरूबाट ब्लड ब्याग किट लगायतका विभिन्न शीर्षकमा 25 वर्षदेखिको झनै 2 करोड बकेउता रहेको छ। दिएको समय सीमामा रकम जम्मा नगरे संस्थाको विधान अनुसार थप कार्यवाही अघि बढाइने महामन्त्री खनालले बताउनु भएको छ। लामो समयदेखि नेपाल रेडक्रस सोसाइटीभित्र आर्थिक अनियमितता र बेरोजुका विषयमा प्रश्न उठ्दै आएको सन्दर्भमा नयाँ नेतृत्वले चालेको यो कदमले केन्द्र र जिल्ला शाखाहरू बीचको आर्थिक प्रणालीलाई व्यवस्थित बनाउने विश्वास गरिएको छ। आज सुनको भाव तोलामै 4,200 रूपियाँले बढेको छ। आज सुन तोलाको 2,88,000 कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलाको 2,83,800 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 95 रूपियाँले बढेको छ। चाँदी आज 4,475 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। विगत एक सातादेखि वीर अस्पतालमा आमरण अनसनमा बसेकी नर्स ज्योति राणाभाट र सरकार बीच 19 बुधे सहमति भएको छ। स्वास्थ्य मन्त्रालय र राणाभाटको टोली बीचको निरन्तर वार्तापछि राणाभाटले आफ्नो सत्याग्रह अन्त्य गर्नु भएको हो। सहमति पत्रमा नर्सिङ क्षेत्रको सुधारका लागि दीर्घकालीन र तत्कालीन महत्वका धेरै विषय समेटिएका छन्। सहमति अनुसार स्वास्थ्य संस्था सञ्चालन मापदण्ड 77 बमोजिमको अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सरकारले सुनसरी सिराहामा गोली लागेर मृत्यु भएकाका परिवारलाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सुनसरी घटनामा प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको हो। यही साउन 10 गते सुनसरीमा भएको घटनापछि सुनसरीमा 3 र सिराहामा 1 जनाको ज्यान जानका साथै 1 दर्जन बढी घाइते भएका छन्। नेपाल चिकित्सक संघले आमरण अनसनमा बसेका इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ। पारिश्रमिक र श्रमको सम्मान लगायतका विभिन्न माग राखेर हरिजन गएको 19 गतेदेखि अनसन बस्नु भएको छ। संघले प्रेस विज्ञप्ति जारी गर्दै अनसनरत चिकित्सकका मागमा पूर्ण समर्थन रहेको जनाएको छ। हरिजनले समान कामको समान पारिश्रमिक पाउनु पर्ने मुख्य माग राख्नु भएको छ। त्यस्तै इन्टर्न चिकित्सकको विषयमा यसअघि बनेको कार्यदलले दिएका सिफारिस तत्काल कार्यान्वयन गर्नुपर्ने उहाँको माग छ। संघका अध्यक्ष डाक्टर बहादुर रिजाल र महासचिव डाक्टर विश्वराज दवाडेले जारी गरेको विज्ञप्तिमा इन्टर्न चिकित्सकको आन्दोलनप्रति ऐक्यबद्धता जनाइएको छ। गैरआवासीय नेपाली संघ युकेले दिवंगत पर्वतारोही पूर्व गोर्खा निर्मल पूर्जा र उहाँसँगै इम्पायरमा परेर निधन भएका 9 जना पर्वतारोहीको स्मृतिमा बेलायत अल्डर्सर्टको फ्रेन्सिस गार्डन्समा श्रद्धाञ्जली कार्यक्रम गरेको छ। बीसी कुल वीर थापाको प्रतिमा स्थलमा गरिएको कार्यक्रममा ब्रिटिश गोर्खा र पूर्व गोर्खा समुदाय, स्थानीय सरकारका प्रतिनिधि, नेपाली सामाजिक संघ संस्थाका प्रतिनिधि सहित 1000 जना भन्दा बढी भेला भएर पूर्जा र उहाँको टोलीप्रति श्रद्धाञ्जली अर्पण गरेको एनआरएनए युकेका केन्द्रीय सदस्य गोर्खा टास्क फोर्सका संयोजक ओम प्रकाश थापा काउचाले जानकारी दिनुभएको हो। दिवंगत निम्स पूर्जाका साइलादाई कमल पूर्जा सहित पूर्व गोर्खा समुदाय, स्थानीय नेपाली समुदाय र बाल बालिकाले मैनबत्ती बालेर पाइपरसहित श्रद्धाञ्जली दिएका छन्। नेपाल आयल निगमले आउँदो 10 दिनभित्र ग्यासको वितरण सहज हुने दावी गरेको छ। उपभोक्ताले आफूलाई चाहिने भन्दा बढी सञ्चित नगरेमा छिट्टै सहज हुने पनि निगमको दावी छ। निगमका प्रवक्ता मनोज ठाकुर: अहिले त प्रवक्ताज्यू सामान्य पसलदेखि डिलरसम्म उद्योगसम्म पनि लाइन पुगिसक्यो, सहज कहिलेदेखि हुन्छ?
1: हामी उपभोक्ता जोसँग अलरेडी हामीसँग ग्यास छ, जसको चाहिँ महिना दिन अथवा 15 दिन पुग्ने ग्यास जुन उपभोक्ता सक्छ उहाँहरू यदि लाइनमा गइदिनु भएन भने र जोलाई तत्काल आवश्यक छ उहाँहरू मात्रै ग्यास खरिद गर्नुभयो भने यो चाहिँ हप्तादेखि 10 दिनभित्रमा यो समस्या समाधान हुन्छ।
0: अनि त्यो कुरा त कसरी मान्लान् र फेरि?
1: हामीले अनुरोधै गर्ने हो, हाम्रो काम नियमित आपूर्ति हो, हामीले नियमित आपूर्ति गरि नै रहेका छौँ। र यो जुन यो खाडल देखियो, जुन 47,000 मेट्रिक टन हाम्रो खपत हुन्थ्यो र अहिले जुन डिमान्ड देखिएको छ, त्यो खाडल पूर्णको लागि पनि हामीले जुन हामी जहाँबाट खरिद इन्डियन आइलबाट ल्याउँछौँ उहाँहरूलाई पनि हामीले अरू बेलामा 49,500 मेट्रिक टनको हामीले कोटा पठाउँथ्यौँ भने अहिले हामीले 55,000 मेट्रिक टनको लागि हामीले उहाँहरूलाई पठाइसकेका छौँ। र दैनिक रूपमा चाहिँ हाम्रो 100+ बुलेट दैनिक रूपमा लोड भइरहेको छ र नेपाल भित्रिरहेको अवस्था छ। त्यही भएर उपभोक्ताहरू चाहिँ यसरी जोसँग अलरेडी ग्यास छ घरमा उहाँहरूले पालिराख्नु भएको छ भने उहाँहरू यदि प्यानिक भइदिनु भएन र प्यानिक बाइङतिर लाग्नु भएन भने यो समस्या चाहिँ सहजै रूपमा समाधान भएर जान्छ।
0: स्वास्थ्य मन्त्रालयले मुलुकका 72 जिल्लामा डेङ्गी संक्रमण पुष्टि भएको जानकारी दिएको छ। हाल 72 जिल्लाका 2025 जनामा डेङ्गी संक्रमण पुष्टि भएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको हो। महाशाखाको किटजन्य शाखा प्रमुख डाक्टर गोकर्ण दाहालका अनुसार पुष यता 72 जिल्लाका 2025 जनामा डेङ्गी संक्रमण पुष्टि हुँदा 2 जनाको मृत्यु भएको छ। यो अवधिमा कोशी प्रदेशमा 568, गण्डकीमा 532 र बागमतीमा 365 जनालाई डेङ्गी लागेको छ। त्यस्तै लुम्बिनीमा 343, सुदूरपश्चिममा 103, मधेसमा 72 र कर्णाली प्रदेशमा 42 जनामा डेङ्गी पुष्टि भएको छ। वर्षासँगै डेङ्गी संक्रमण बढ्ने भन्दै महाशाखाले उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। महाशाखाले घर आँगन वरपर पानी जम्न नदिन, लामखुट्टेको टोकाइबाट बच्न, पुरा बाहुला भएका लुगा लगाउन, झुल हालेर सुत्न र ज्वरो आएमा स्वास्थ्य संस्थामा परीक्षण गराउन पनि अनुरोध गरेको छ। वर्खायामसँगै डेङ्गीको जोखिम नियन्त्रण गर्न सरकारले साउनदेखि 3 महिने डेङ्गी सचेतना अभियान पनि सञ्चालन गरेको छ। महाशाखाले 3 महिने सचेतना अभियानलाई प्रभावकारी बनाउन सरकारी निकाय, स्थानीय तह र समुदायलाई आग्रह गरेको छ। पीडित मामला सम्बन्धी बेलायतकी मन्त्री एलेक्स डेभिस जोन्सले यौन पीडक जेफरी एफस्टिनका बेलायतसँग सम्बन्धित गतिविधिबारे सार्वजनिक छानबिन गर्ने विषयमा प्रधानमन्त्री एन्डी बनहमले गम्भीर रूपमा विचार गरिरहेको जानकारी दिनुभएको छ। यौन अपराधीका रूपमा चिनेका एफस्टिनले निजी विमान मार्फत बेलायती सैन्य अड्डाहरूमा कसरी आवत जावत गर्न सके भन्ने विषय पनि समेटिन सक्ने खबर छ। मन्त्री डेभिस जोन्सले प्रधानमन्त्री एफस्टिन का पीडितहरूसँग भेट्न तयार रहेको पनि जानकारी दिनुभएको छ। एप्सटेनले आफूलाई निजी टापु लैजाँदै जाँदै गर्दा यौन दुर्व्यवहार गरेको
2: यो आरोप बीएफबीएस
0: एप्सले लगाएको छ। अवस्था खबर यति नै। नमस्कार।

0: सुनसरी र सिराहामा गोली लागेर मृत्यु भएकाका परिवारलाई सरकारले राहत दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सुनसरी घटनामा मृत्यु भएका र घाइतेलाई क्षतिपूर्ति राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। यही साउन 10 गते सुनसरीमा भएको घटनामा 3 र सिराहामा 1 जनाको मृत्यु हुनुका साथै 40 जना भन्दा बढी घाइते भएका छन्। सरकारले लगानीको बोर्डको प्रमुख कार्यकारी अधिकृतमा अर्थशास्त्री याङ्की उक्याबलाई नियुक्त गरेको छ। मन्त्री परिषद बैठकले उक्याबलाई बोर्डको सीईओ नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। लगानी बोर्डको सीईओ सिफारिशका लागि अर्थमन्त्री तथा लगानी बोर्डका उपाध्यक्ष स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन भएको थियो। बोर्डको सीईओका लागि उक्याब सहित मनमान सिंह बस्नेत, जितेन्द्र अधिताल, मुकुन्द्र प्रसाद पौड्याल, सरोज कोइराला, बखत बहादुर शाही, मनोज पौडेल र मधु प्रसाद भेटवाल प्रतिस्पर्धामा हुनुहुन्थ्यो। उक्याबले प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीमा वरिष्ठ नीतिगत सल्लाहकारको रूपमा काम गर्नु भएको छ। त्यस्तै वहाँले फिजी, कम्बोडिया लगायत मुलुकमा रहेर राष्ट्रसंघीय नियोगमा काम गर्नु भएको छ। नेपाल चिकित्सक संघले आमरण अनसन बसेका इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ। पारिश्रमिक र श्रमको सम्मान लगायत माग राखेर हरिजन हिजोदेखि आमरण अनसनमा बस्नु भएको छ। संघले प्रेस विज्ञप्ति जारी गर्दै अनसनरत चिकित्सकका मागमा पूर्ण समर्थन रहेको जनाएको छ। हरिजनले समान कामको समान पारिश्रमिक पाउनुपर्ने मुख्य माग राख्नु भएको छ। यस्तै इन्टर्न चिकित्सकको विषयमा यसअघि बनेको कार्यदलले दिएका सिफारिश तत्काल कार्यान्वयन गर्नुपर्ने उहाँको माग छ। संघका अध्यक्ष डाक्टर बद्री रिजाल र महासचिव डाक्टर विश्वराज दवाड़ीले विज्ञप्ति जारी गर्दै इन्टर्न चिकित्सकको आन्दोलनमा साथ दिने बताउनु भएको छ। गैर आवासीय नेपाली संघ युकेले दिवंगत पर्वतारोही पूर्व गोर्खा निर्मल पूर्जा र उहाँसँगै हिम पहिरोमा परिनिधन भएका 9 जना पर्वतारोहीको स्मृतिमा बेलायत अल्डरसटको प्रिन्सेस गार्डनमा श्रद्धाञ्जली कार्यक्रम राखेको छ। विसी कुलवीर थापाको प्रतिमा स्थलमा गरिएको कार्यक्रममा ब्रिटिस गोर्खा र पूर्व गोर्खा समुदाय, स्थानीय सरकारका प्रतिनिधि, नेपाली सामाजिक संघ संस्थाका प्रतिनिधि सहित 1000 जना भन्दा बढी भेला भएर पूर्जा र उहाँको टोलीप्रति श्रद्धाञ्जली अर्पण गरेको एनआरएनएयुकेका केन्द्रीय सदस्य गोर्खा टास्क फोर्सका संयोजक ओम प्रसाद थापा काउचाले जानकारी दिनुभएको छ। दिवंगत निम्स पूर्जाका साइला दाई कमल पूर्जा सहित पूर्व गोर्खा समुदाय, स्थानीय नेपाली समुदाय र बालबालिकाले मैनबत्ती बालेर पाइपर सहित श्रद्धाञ्जली दिएका छन्। मुलुकका 72 जिल्लामा डेंगी संक्रमण पुष्टि भएको छ।
1: हाल 72 जिल्लाका 2025 जनामा डेंगी संक्रमण पुष्टि भएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको हो। महाशाखाको किटजन्य शाखा प्रमुख डाक्टर गोकर्ण दाहालका अनुसार पुष यता 72 जिल्लाका 2025 जनामा डेंगी संक्रमण पुष्टि हुँदा 2 जनाको मृत्यु भएको छ। यो अवधिमा कोशी प्रदेशमा 568, गण्डकीमा 532 र बागमतीमा 365 जनालाई डेंगी लागेको छ। त्यस्तै लुम्बिनीमा 343, सुदूरपश्चिममा 103, मधेसमा 72 तर कर्णाली प्रदेशमा 42 जनामा डेंगी पुष्टि भएको छ। वर्षासँगै डेंगी संक्रमण बढ्ने भन्दै महाशाखाले उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। महाशाखाले घर आँगन वरपर पानी जम्न नदिन, लामखुट्टेको टोकाइबाट बच्न, पुरा बाहुला भएका लुगा लगाउन, झुल हालेर सुत्न र ज्वरो आएमा स्वास्थ्य संस्थामा परीक्षण गराउन पनि अनुरोध गरेको छ। वर्खायामसँगै डेंगीको जोखिम नियन्त्रण गर्न सरकारले साउनदेखि 3 महिने डेंगी सचेतना अभियान पनि सञ्चालन गरेको छ। महाशाखाले 3 महिने सचेतना अभियानलाई प्रभावकारी बनाउन सरकारी निकाय, स्थानीय तह र समुदायलाई आग्रह गरेको छ।
0: पूर्विनाका काँकरभिट्टाबाट आर्थिक वर्ष 2082-83 मात्रै 4.91 अर्ब बढीको कच्चा जुट आयात भएको छछ।
2: अघिल्लो आर्थिक वर्षमा 4.34 अर्ब 12 लाखको जुट आयात भएको थियो। एक वर्षमै कच्चा जुटको आयात 57.54 करोड अर्थात 13.25% बढेको हो। मेची भन्सार कार्यालयका प्रमुख शिवराम नेउपानेका अनुसार मूल्यका आधारमा काँकरभिट्टाबाट आयात हुने वस्तु मध्ये पेट्रोल र डिजेल पछि कच्चा जुट स्थानमा पर्छ। पछिल्ला वर्षहरूमा पूर्वी नाकाबाट जुट आयात निरन्तर बढ्दो क्रममा रहेको भन्सारको तथ्याङ्कले देखाएको छ। सरकारी अभिलेख अनुसार मोरङ, सुनसरी र झापामा 2043-44 सालदेखि व्यावसायिक रूपमा जुट खेती विस्तार हुन थालेको थियो। उत्पादित जुट स्वदेशी उद्योगमा प्रयोग हुनुका साथै भारत र बंगलादेशमा समेत निर्यात हुने गर्थ्यो। अहिले भने स्वदेशी उत्पादनले उद्योगको माग धान्न नसक्दा त्यही भारत र बंगलादेशबाट कच्चा जुट आयात गर्नुपर्ने अवस्था आएको छ।
0: अहिलेसम्मका खबरहरु हेर्नुहोस्।

0: राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सरकारका सत्ता राजनीतिको गणितीय खेलमा सहभागी नहुने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको कार्य सम्पादन समितिको बैठकपछि अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान परिस्थितिमा राप्रपाले कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने निर्णय गरेको जानकारी दिनुभएको हो। उहाँले कांग्रेस एमाले र नेकपा मिलेर प्रदेशमा सरकार गठन गर्नुपर्ने राप्रपाको धारणा रहेको पनि बताउनु भएको छ। राप्रपाले निर्णय गर्नै पर्ने अवस्था आए उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने उहाँले बताउनुभयो। सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्राध्यापक डाक्टर खड्गबहादुर केसीलाई नियुक्त गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले केसीलाई नियुक्त गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। नेपाल आयल निगमले आउँदो 10 दिनभित्र ग्यासको वितरण सहज हुने दावी गरेको छ। उपभोक्ताले आफूलाई चाहिने भन्दा बढ़ी संचित नगरेमा छिटै सहज हुने पनि निगमको दावी छ। निगमका प्रवक्ता मनोज ठाकुर:
1: अहिले त प्रवक्ताज्यू, सामान्य पसलदेखि डिलरसम्म उद्योगसम्म पनि लाइन पुगिसक्यो, सहज कहिलेदेखि हुन्छ?
2: हामी उपभोक्ता जोसँग अलरेडी हामीसँग ग्यास छ, जसको चाहिँ महिना दिन अथवा 15 दिन पुग्ने ग्यास जुन उपभोक्ता सक्छ, उहाँहरू यदि लाइनमा गइदिनु भएन भने र जोलाई तत्काल आवश्यक छ उहाँहरू मात्रै ग्यास खरिद गर्नुभयो भने यो चाहिँ हप्तादेखि 10 दिनभित्रमा यो समस्या समाधान हुन्छ।
1: अनि त्यो कुरा त कसरी मान्लान् र फेरि?
2: हामीले अनुरोधै गर्ने हो, हाम्रो काम नियमित आपूर्ति हो, हामीले नियमित आपूर्ति गरि नै रहेका छौँ। र यो जुन यो खाडल देखियो, जुन 47,000 मेट्रिक टन हाम्रो खपत हुन्थ्यो र अहिले जुन डिमान्ड देखिएको छ, त्यो खाडल पूर्णको लागि पनि हामीले जुन हामी जहाँबाट खरिद इन्डियन आइलबाट ल्याउँछौँ उहाँहरूलाई पनि हामीले अरू बेलामा 49,500 मेट्रिक टनको हामीले कोटा पठाउँथ्यो भने अहिले हामीले 55,000 मेट्रिक टनको लागि हामीले उहाँहरूलाई पठाइसकेका छौँ। र दैनिक रूपमा चाहिँ हाम्रो 100+ बुलेट दैनिक रूपमा लोड भइरहेको छ र नेपाल भित्रिरहेको अवस्था छ। त्यही भएर उपभोक्ताहरू चाहिँ यसरी जोसँग अलरेडी ग्यास छ घरमा, उहाँहरूले पालिराख्नु भएको छ भने उहाँहरू यदि प्यानिक भइदिनु भएन र प्यानिक बाइङतिर लाग्नु भएन भने यो समस्या चाहिँ सहजै रूपमा समाधान भएर जान्छ।
1: एक हप्ताभित्र यो समस्या समाधान होला? एक
2: हप्तादेखि 10 दिनभित्रमा, हजुर,
1: म्याक्सिमम 10 दिन,
2: हजुर।
0: प्रवक्ता ठाकुरसँगको थप कुराकानी आजको प्राइम बुलेटिनमा प्रसारण हुनेछ। विगत एक सातादेखि वीर अस्पतालमा आमरण अनसनमा बसेकी नर्स ज्योति राणा भाट र सरकारबीच 19 मुद्दे सहमति भएको छ।
3: स्वास्थ्य मन्त्रालय र राणा भाटको टोली बीचको निरन्तर वार्तापछि राणा भाटले आफ्नो सत्याग्रह अन्त्य गर्नु भएको हो। सहमति पत्रमा नर्सिङ क्षेत्रको सुधारका लागि दीर्घकालीन र तत्कालीन महत्वका धेरै विषय समेटिएका छन्। सहमति अनुसार स्वास्थ्य संस्था सञ्चालन मापदण्ड 2077 बमोजिमको नर्स बिरामी अनुपातलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने भएको छ। स्वास्थ्य सेवामा नर्सिङ तर्फका 9, 10 र 11 तहका दरबन्दीहरू पनि सुनिश्चित गरिने भएको छ। सरकारी तथा निजी अस्पताल र शिक्षण संस्थाहरूमा कार्यरत नर्सहरूको पारिश्रमिक तथा सेवा शर्त निर्धारण गर्न 7 दिनभित्र कार्यदल गठन गर्ने सहमति भएको छ। कार्यदलले 6 महिनाभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ। साथै सेवा शर्त र जोखिमको वर्गीकरण अनुसार नर्सलाई कम्तीमा 25% जोखिम भत्ता उपलब्ध गराउन कानूनी व्यवस्था सुनिश्चित गर्ने सहमति पनि भएको छ। सहमति पत्रमा सहायक नर्स मिडवाइफ अनमीहरूलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गर्ने उल्लेख छ। साथै विशेषज्ञ नर्स र एडभान्स प्राक्टिस नर्स जस्ता पदहरू सिर्जना गर्न 1 महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरिनेछ। निजी क्षेत्रमा कार्यरत स्वास्थ्य कर्मीहरूलाई पनि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट चालन हुने तालिमहरूमा सहभागी गराउने र त्यसको उचित मूल्याङ्कन गर्ने सहमति पत्रमा उल्लेख छ।
0: पीड़ित मामिला सम्बन्धी बेलायतकी मन्त्री एलेक्स डेभिस जोन्सले यौन पीड़क जेफ्री एप्सटिनका बेलायतसँग सम्बन्धित गतिविधिबारे सार्वजनिक छानबिन गर्ने विषयमा प्रधानमन्त्री एन्ड्री बर्नमले गम्भीर रूपमा विचार गरिरहेको जानकारी दिनुभएको छ। यौन अपराधीका रूपमा चिनिएका एप्सटिनले निजी विमान मार्फत बेलायती सैन्य अड्डाहरूमा कसरी आवत जावत गर्न सके भन्ने विषय पनि समेटिन सक्ने खबर छ। मन्त्री डेभिस जोन्सले प्रधानमन्त्री एप्सटिनका पीड़ितहरूसँग भेट्न तयार रहेको जानकारी दिनुभएको छ। एप्सटिनले आफूलाई निजी टापु लैजाँदै गर्दा यौन दुर्व्यवहार गरेको आरोप लगाएकी लिसा फिलिप्सले उनीमाथि सार्वजनिक छानबिनको सम्भावनाप्रति खुशी व्यक्त गर्नुभएको छ।
4: We've been campaigning for a really long time to make this happen. I hope the Prime Minister's commitment to meet with us marks the beginning of a new chapter, one where survivors are heard, lessons are learned. Institutions are held accountable where appropriate, and lasting reforms help protect future generations.
0: Aisumaka khabar ekine namaskar.
5: Yo BFBS Gurkha Radio.

0: सिराहाको गोलबजार घटनामा क्षति बेहोरेका व्यवसायीले क्षतिपूर्ति र सुरक्षाको ग्यारेन्टी नभएसम्म पसल नखोल्ने बताएका छन्। साउन 14 गते भएको हिंसात्मक घटनामा पसल र व्यवसायमा क्षति बेहोरेका मुस्लिम समुदायका व्यवसायीहरूले सरकारबाट क्षतिपूर्ति र सुरक्षित रूपमा व्यवसाय सञ्चालन गर्ने वातावरणको माग गरेका छन्। व्यवसायीहरूले आन्दोलनका क्रममा आफ्नो समुदायलाई लक्षित गर्दै पसल, घर तथा धार्मिक स्थलमा तोडफोड, आगजनी र लुटपाट भएको दावी गरेका छन्। घटना भएको एक साता बितिसक्दा पनि सरकार, स्थानीय तह, व्यापार संघ तथा सम्बन्धित निकायबाट आफ्नो अवस्था बुझ्न कोही नआएको उनीहरूको गुनासो छ। गोलबजार 11 का वडाध्यक्ष सोएब अनवरले गोलबजारका करिब 80% व्यवसायी मुस्लिम समुदायका रहेको जानकारी दिनुभएको छ। गोल बजारमा वर्षौंदेखि कपडा, जुत्ता, होटल, मल तथा अन्य व्यवसाय गर्दै आएका व्यवसायीहरू अहिले गोल बजार छाडेर विस्थापित हुने सोचमा पुगेको वडाध्यक्ष अनवरको भनाई छ। मल किन्न जाँदा भारतमा पक्राउ परेका सर्लाहीको बलरा 5 का सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंहलाई धरोटीमा छाड्न अदालतले आदेश दिएको छ। आज दुवैलाई छाड्न आदेश आएको सुरेश प्रसादका छोरा अविनाश सिंहले जानकारी दिनुभएको हो। 17 असारमा 2 बोरा युरिया र 6 बोरा डीएपी मल लिएर घर फर्कँदै गरेका सिंह दाजुभाइलाई भारतीय सीमा सुरक्षा बल एसएसबी र भारतीय कृषि विभागको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो। भारतीय अधिकारीहरूले उनीहरूमाथि मल तस्करीको आरोप लगाएर सोनवर्षा थाना पुर्याएका थिए। पछि उनीहरूलाई सीतामढीको डुमरा स्थित कारागार चलान गरिएको थियो। न्यायाधीश विदामा बसेका कारण आज बल्ल सुनवाई भएको हो। अदालतमा सिंह दाजुभाइको तर्फबाट डुमराका वकिल सञ्जय कुमार झा र किरण चौधरीले बहस गर्नुभएको थियो। वकिल झाले न्यायाधीशबाट बेलको आदेश आएपछि अब 2 दिनभित्र दुवै दाजुभाइ जेलमुक्त हुने जानकारी दिनुभएको छ। मुलुकका 72 जिल्लामा डेंगी संक्रमण पुष्टि भएको छ।
1: हाल 72 जिल्लाका 2025 जनामा डेंगी संक्रमण पुष्टि भएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको हो। महाशाखाको किटजन्य शाखा प्रमुख डाक्टर गोकर्ण दाहालका अनुसार पुष यता 72 जिल्लाका 2025 जनामा डेंगी संक्रमण पुष्टि हुँदा 2 जनाको मृत्यु भएको छ। यो अवधिमा कोशी प्रदेशमा 568, गण्डकीमा 532 र बागमतीमा 365 जनालाई डेंगी लागेको छ। त्यस्तै लुम्बिनीमा 343, सुदूरपश्चिममा 103, मधेसमा 72 कर्णाली प्रदेशमा 42 जनामा डेंगी पुष्टि भएको छ। वर्षासँगै डेंगी संक्रमण बढ्ने भन्दै महाशाखाले उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। महाशाखाले घर आँगन वरपर पानी जम्न नदिन, लामखुट्टेको टोकाईबाट बच्न, पुरा बाहुला भएका लुगा लगाउन, झुल हालेर सुत्न र ज्वरो आएमा स्वास्थ्य संस्थामा परीक्षण गराउन पनि अनुरोध गरेको छ। वर्खायामसँगै डेंगीको जोखिम नियन्त्रण गर्न सरकारले साउनदेखि 3 महिने डेंगी सचेतना अभियान पनि सञ्चालन गरेको छ। महाशाखाले 3 महिने सचेतना अभियानलाई प्रभावकारी बनाउन सरकारी निकाय, स्थानीय तह र समुदायलाई आग्रह गरेको छ।
0: हेलो सरकारमा नागरिकको गुनासाको चाङ लागेको छ।
2: फोन, वेबसाइट, फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम, इमेल लगायतका विभिन्न माध्यमबाट नागरिकले गुनासो गर्ने गरेका छन्। निशुल्क टेलिफोन नम्बर मार्फत आउने गुनासालाई सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा सिधै पठाउने व्यवस्था समेत गर्ने तयारी गरिएको छ। हेलो सरकारमा 1 वर्षमा 321% गुनासा बढेका छन्। गएको आर्थिक वर्ष 2082/83 अघिल्लो आर्थिक वर्षको तुलनामा 321% गुनासा बढेका हुन्। कार्यालयका अनुसार आर्थिक वर्ष 2081/82 16568 गुनासा प्राप्त भएकोमा बितेको आर्थिक वर्ष 2082/83 69724 पुगेका छन्, अर्थात 53156 गुनासा थपिएका हुन्। वर्तमान सरकार गठन भएपछि उल्लेख्य रूपमा गुनासो बढेको र सरकारप्रति अपेक्षा भएकै कारणले गुनासा थपिएका हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाको दावी छ। हेलो सरकारमा पछिल्लो 3 महिनामा 50,000 भन्दा धेरै गुनासा दर्ता भएका छन्। कार्यालयका अनुसार यो अवधिमा 50,721 गुनासा प्राप्त भएकामा 39,177 गुनासाको समाधान गरिएको छ।
0: नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ। नेप्से 4.79 अंकले बढेर 2667.97 बिन्दुमा बन्द भएको छ। नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। हिजो 4.07 अर्ब शेयर कारोबार भएकामा आज यो रकम बढेर 4.40 अर्ब रुपियाँ पुगेको छ। आज 122 कम्पनीको शेयर मूल्य बढेको छ भने 143 घटेको छ। यस्तै 11 कम्पनी स्थिर छन्। आज सोलु हाइड्रो पावर, डी पावर, खानीखोला हाइड्रो पावर, एभरेस्ट कलर र सेन्ट्रल फाइनान्सको रकमको आधारमा धेरै कारोबार भएको देखिएको छ।

ये कोटा कोटा मोया बसो थाई न पाई कना न बोले न गाए हाँसी दे हजुरा

0: बेलायतका सार्वजनिक ठाउँमा महिलाका लागि बनाइएका शौचालय र लुगा फेर्ने कोठा अब पुरूषले प्रयोग गर्न नपाउने भएका छन्। त्यस्तै पुरूषका लागि बनाइएका शौचालय र लुगा फेर्ने ठाउँ महिलाले पनि प्रयोग गर्न पाउने छैनन्। सरकारको नयाँ मार्गदर्शन अनुसार सार्वजनिक ठाउँमा महिला र पुरूषका लागि छुट्टा छुट्टै बनाइएका शौचालय लगायतका सुविधा आआफ्नो समूहका मानिसले मात्रै प्रयोग गर्ने व्यवस्था गरिएको छ। यो नयाँ मार्गदर्शन क्याफे, खेलकुद केन्द्र र अरू संस्थालाई हालको कानून पालनका लागि सघाउन ल्याइएको सरकारको भनाइ छ। तर यो नियमले महिला र पुरूष भन्दा फरक लैंगिक पहिचान भएका ट्रान्स व्यक्तिहरूलाई समस्या पर्न सक्ने भन्दै अधिकार कर्मीले चिन्ता जनाएका छन्। ट्रान्स व्यक्तिहरूको पक्षमा काम गर्दै आएकी कानून व्यवसायी जेस ओ टम्सनले यो नियमले ट्रान्स व्यक्तिहरूलाई समाजबाट अझ टाढा पार्न सक्ने तर्क गर्नुभएको छ। पाकिस्तानको ब्रोडपेकमा हिमपैह्रोमा परि ज्यान गुमाएका आरोही मध्ये निर्मल पूर्जा निमस्ताई सहित चार आरोहीको शव आधार शिविर ल्याइएको छ। प्रतिनिधि सभा सदस्य मिङमा डेभिड शेर्पाले शव आधार शिविर ल्याइएको पुष्टि गर्नुभएको हो। उहाँका अनुसार पूर्जा सहित जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव संकलन गरी आधार शिविर ल्याइएको छ। शव संकलन मिङमाजीको नेतृत्वमा भएको थियो। मिङमालाई शिरबाज खान र फिल्डमा खटिएको उद्धार टोलीले सहयोग गरेका थिए। सांसद शेर्पाले कठिन उद्धारका लागि उद्धार टोलीप्रति आभार व्यक्त गर्नुभएको छ। तीन आरोहीको अझै शव नभेटिएको उहाँले बताउनुभयो। गएको शुक्रबार पाकिस्तानको ब्रोडपिक आरोहणका क्रममा आएको हिम पहिरोमा परि पूर्जा सहित छ नेपाली र चार विदेशी गरी 10 जनाको ज्यान गएको थियो। जिल्ला प्रशासन कार्यालय सुनसरीले सार्वजनिक स्थानबाट सबै खाले झण्डा हटाउन अपील गरेको छ। कार्यालयले सार्वजनिक स्थान तथा सड़क खण्डमा विभिन्न प्रयोजनका लागि राखिएका झण्डा झण्डा पताका हटाउन अपील गरेको हो। प्रमुख जिल्ला अधिकारी ईश्वर प्रसाद अर्यालले सूचना जारी गर्दै सार्वजनिक स्थान र सड़क खण्डमा विभिन्न समयमा राखिएका एकल, जातीय, धार्मिक, साम्प्रदायिक तथा विशेष पहिचान जनाउने झण्डा तथा झण्डा पताका आगामी 3 दिनभित्र हटाउन सबै पक्षसँग अपील गर्नुभएको हो। फेरि यस्ता झण्डा र ध्वजा पताका नराख्न पनि आम नागरिकलाई सुनसरी प्रशासनले अनुरोध गरेको छ। सुनसरीमा धार्मिक पर्व मनाउने क्रममा दुई फरक समुदाय, हिन्दू र इस्लाम धर्मका युवा बीच सार्वजनिक स्थानमा झण्डा राख्ने र हटाउने विवादमा पटक पटक झडप र विवादका घटना हुँदै आएका छन्। सरकारले सुनसरी र सिराहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्नुभएको छ।
1: लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा श्री याङ्की उपिया काठमाडौँलाई नियुक्ति गर्ने, नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाड्न स्वीकृति दिने, पशु बच्चाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने, बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने, विश्वविद्यालय अनुदान आयोगमा रिक्त रहेको अध्यक्ष पदमा प्राध्यापक डाक्टर खड्कबहादुर केसी पर्वत र सचिव पदमा प्राध्यापक डाक्टर रोजी श्रेष्ठ भोजपुरलाई नियुक्ति गर्ने, अन्तिममा सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति राहत उपचारको व्यवस्था गर्ने।
0: नेपाल हाल निगमले आउँदो 10 दिनभित्र ग्यासको वितरण सहज हुने दावी गरेको छ। उपभोक्ताले आफूलाई चाहिने भन्दा बढी सञ्चित नगरेमा छिट्टै सहज हुने निगमको दावी छ। निगमका प्रवक्ता मनोज ठाकुर:
2: अहिले त प्रवक्ताज्यू, सामान्य पसलदेखि डिलरसम्म उद्योगसम्म पनि लाइन पुगिसक्यो, सहज कहिलेदेखि हुन्छ?
3: हामी उपभोक्ता जोसँग अलरेडी हामीसँग ग्यास छ, जसको चाहिँ महिना दिन अथवा 15 दिन पुग्ने ग्यास जुन उपभोक्ता सक्छ, उहाँहरू यदि लाइनमा गइदिनु भएन भने र जोलाई तत्काल आवश्यक छ उहाँहरू मात्रै त्यो ग्यास खरिद गर्नुभयो भने यो चाहिँ हप्तादेखि 10 दिनभित्रमा यो समस्या समाधान हुन्छ।
2: अनि त्यो कुरा त कसरी मान्लान् र फेरि?
3: हामीले अनुरोधै गर्ने हो, हाम्रो काम नियमित आपूर्ति हो, हामीले नियमित आपूर्ति गरि नै रहेका छौँ। र यो जुन यो खाडल देखियो, जुन 47,000 मेट्रिक टन हाम्रो खपत हुन्थ्यो र अहिले जुन डिमान्ड देखिएको छ, त्यो खाडल पूर्णको लागि पनि हामीले जुन हामी जहाँबाट खरिद इन्डियन आइलबाट ल्याउँछौँ उहाँहरूलाई पनि हामीले अरू बेलामा 49,500 मेट्रिक टनको हामीले कोटा पठाउँथ्यो भने अहिले हामीले 55,000 मेट्रिक टनको लागि हामीले उहाँहरूलाई पठाइसकेका छौँ र दैनिक रूपमा चाहिँ हाम्रो 100+ बुलेट दैनिक रूपमा लोड भइरहेको छ।
0: प्रवक्ता ठाकुरसँगको थप कुराकानी आजको प्राइम बुलेटिनमा प्रसारण हुनेछ।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिले सर्वोच्चका वरिष्ठतम न्यायाधीशलाई राजीनामा दिन वा महाभियोगको सामना गर्न धम्की दिएको दावी गर्ने तीनवटा अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समिति बैठकले न्यायाधीशमाथि दबाव आएको भन्दै विज्ञप्ति निकालेका एमनेस्टी इन्टरनेशनल, नेशनल कमिशन अफ ज्युरिस्ट्स र ह्युमन राइट्स वाचसँग स्पष्टीकरण माग गर्न महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको हो। ती संस्थाले नेपालको स्वतन्त्र न्यायपालिका र सार्वभौम संसदको विधि निर्माण सम्बन्धी विधायकीय अधिकारमा समेत हस्तक्षेप गरेको समिति सभापति समीक्षा बासकोटाको भनाइ छ। बैठकमा कानून मन्त्री सोभिता गौतमले तीनवटा अन्तर्राष्ट्रिय संस्थाले नेपालको आन्तरिक मामिलाको विषयमा कपोल कल्पित विषयमा साझा धारणा सार्वजनिक गरेको आरोप लगाउनु भएको थियो। समितिले तीनैवटा संस्थाका प्रतिनिधिलाई बोलाए पनि उनीहरू आजको बैठकमा गएनन्। बैठकले गैर सरकारी र अन्तर्राष्ट्रिय संस्थाले स्वीकृत उद्देश्य र तोकिएका काम गरे नगरेको अनुगमन र मूल्याङ्कन गर्ने व्यवस्था मिलाउन समेत सरकारलाई निर्देशन दिएको छ। राप्रपा छाडेर छुट्टै अभियान सञ्चालन गरिरहेका डाक्टर धवल शमशेर जबरा र अभियन्ता दुर्गा प्रसाईले नयाँ पार्टी गठन गर्नुभएको छ। पार्टीको नाम जय नेपाल पार्टी तय गरिएको छ। पार्टीको सभापति धवल शमशेर जबरा र सर्वोच्च नेता दुर्गा प्रसाई रहने सहमति भएको छ। दल दर्ताका लागि साउन 28 गते निर्वाचन आयोगमा जाने तयारी रहेको प्रसाईले जानकारी दिनुभएको छ। चुनाव चिन्हबारे भने विभिन्न विकल्पमा छलफल भइरहेकाले टुङ्गो लाग्न बाँकी छ। सप्तरीको राजविराज तीनको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख र सवारी चालक विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। भ्याक्सिनेटरहरूबाट कमिशन स्वरूप घुस लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशु विकास अधिकृत डाक्टर राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादव विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गराएको हो। उनीहरूले कृषकका पशु चौपायामा खोप कार्यक्रम सम्पन्न गरे बापत भ्याक्सिनेटरहरूले पाउनुपर्ने पारिश्रमिक रकम भुक्तानी गर्दा 20% कमिशन मागेको अभियोग पत्रमा उल्लेख छ। उनीहरूले भुक्तानी रकमको कम्तीमा 20% रकम बार्गेनिङ गरी 1,32,000 बढी रूपियाँ घुस लिएको देखिएको अख्तियारले जनाएको छ। पाकेको नेपालगंज उपमहानगरपालिका 19 भैयापुरमा एटा भट्टाको पर्खाल भत्किँदा दुईजना मजदूरको ज्यान गएको छ। भट्टाको पर्खाल अचानक भत्किँदा 52 वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको हो। घटनामा गम्भीर घाइते भएका 45 वर्षीय रामफेरन कोरीको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। लोधको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ भने कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विगत एक सातादेखि वीर अस्पतालमा आमरण अनसनमा बसेकी नर्स ज्योति राणाभाट र सरकार बीच 19 बुँदे सहमति भएको छ।
1: स्वास्थ्य मन्त्रालय र राणाभाटको टोली बीचको निरन्तर वार्तापछि राणाभाटले आफ्नो सत्याग्रह अन्त्य गर्नुभएको हो। सहमति पत्रमा नर्सिङ क्षेत्रको सुधारका लागि दीर्घकालीन र तत्कालीन महत्वका धेरै विषय समेटिएका छन्। सहमति अनुसार स्वास्थ्य संस्था सञ्चालन मापदण्ड 2077 बमोजिमको नर्स बिरामी अनुपातलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने भएको छ। स्वास्थ्य सेवामा नर्सिङतर्फका 9, 10 र 11 तहका दरबन्दीहरू पनि सुनिश्चित गरिने भएको छ। सरकारी तथा निजी अस्पताल र शिक्षण संस्थाहरूमा कार्यरत नर्सहरूको पारिश्रमिक तथा सेवा शर्त निर्धारण गर्न 7 दिनभित्र कार्यदल गठन गर्ने सहमति भएको छ। कार्यदलले 6 महिनाभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ। साथै सेवा शर्त र जोखिमको वर्गीकरण अनुसार नर्सलाई कम्तीमा 25% जोखिम भत्ता उपलब्ध गराउन कानूनी व्यवस्था सुनिश्चित गर्ने सहमति पनि भएको छ। सहमति पत्रमा सहायक नर्स मिडवाइफ अनमीहरूलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गर्ने उल्लेख छ। साथै विशेषज्ञ नर्स र एडभान्स प्र्याक्टिस नर्स जस्ता पदहरू सिर्जना गर्न 1 महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरिनेछ। निजी क्षेत्रमा कार्यरत स्वास्थ्य कर्मीहरूलाई पनि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट सञ्चालन हुने तालिमहरूमा सहभागी गराउने र त्यसको उचित मूल्याङ्कन गर्ने सहमति पत्रमा उल्लेख छ।
0: नेपाल चिकित्सक संघले आमरण अनसन बसेका इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ। पारिश्रमिक र श्रमको सम्मान लगायत माग राखेर हरिजन हिजोदेखि आमरण अनसनमा बस्नु भएको छ। संघले प्रेस विज्ञप्ति जारी गर्दै अनसनरत चिकित्सकका मागमा पूर्ण समर्थन रहेको जनाएको छ। हरिजनले समान कामको समान पारिश्रमिक पाउनुपर्ने मुख्य माग राख्नु भएको छ। यस्तै इन्टर्न चिकित्सकको विषयमा यसअघि बनेको कार्यदलले दिएका सिफारिस तत्काल कार्यान्वयन गर्नुपर्ने उहाँको माग छ।
2: गोर्खा रेडियो हो।

0: सरकारले सुनसरी र सिराहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्नुभएको छ।
1: लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा श्री याङ्की उपिया काठमाडौँलाई नियुक्ति गर्ने, पशु बच्छाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने, विश्वविद्यालय अनुदान आयोगमा रिक्त रहेको अध्यक्ष पदमा प्राध्यापक डाक्टर खड्क बहादुर केसी पर्वत र सचिव पदमा प्राध्यापक डाक्टर रोजी श्रेष्ठ भोजपुरलाई नियुक्ति गर्ने, सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति राहत उपचारको व्यवस्था गर्ने।
0: नेपाल आयल निगमले आउँदो 10 दिनभित्र ग्यासको वितरण सहज हुने दावी गरेको छ। उपभोक्ताले आफूलाई चाहिने भन्दा बढी संचित नगरेमा छिट्टै सहज हुने पनि निगमको दावी छ। निगमका प्रवक्ता मनोज ठाकुर,
2: बजारमा ग्यासको अभाव हुनुको मुख्य कारण निगमले बुझेको चाहिँ के हो?
3: ग्यासको अभावको विषयमा निगमले भन्नु पर्दाखेरि जति खपत छ ग्यास, त्यो खपत अनुसारको ग्यास चाहिँ आपूर्ति भइरहेकै अवस्था छ। तर बजारको जुन माग बढेर गएको छ, एक्स्ट्रा डिमान्ड भएको छ बजारमा, त्यसलाई पूर्ति गर्नलाई चाहिँ अलिकति समस्या देखिएकोले यो अवस्था सिर्जना भएको हो।
2: बजारमा एक्कासी किन बढ्यो यो माग?
3: किन बढ्यो भन्दाखेरि हामी अलिकति यसलाई विगततिर हेर्नुपर्छ। यो चुनाव ताका र जुन मध्य पूर्वमा चाहिँ युद्ध सुरु भइसके पश्चात नेपाल मात्र होइन कि हामी जुन मुलुकबाट आयात गर्छौँ त्यो मुलुकमा पनि र मध्य पूर्व लगायत विश्वमै यो संकट देखा परेको थियो। र हामीले जुन मुलुकबाट आपूर्ति गर्छौँ इन्डियन अयल कर्पोरेसन इन्डियाबाट, त्यहाँबाट पनि हामीलाई चाहिँ जुन अनुपातमा आउनुपर्ने त्यो अनुपातमा कहिले आउने कहिले नआउने भएको थियो। अर्को फ्याक्टर हामी कहाँ के भयो भने उपभोक्तामा मनोवैज्ञानिक त्रास। हामीले बारम्बार के अनुरोध गरेका थियौँ, ग्यास आउँदैछ यसमा चाहिँ उपभोक्ताले पिर मान्नु पर्दैन भनेर हामीले भन्दै गर्दाखेरि पनि त्यो संस्कृतितिर गयो, जसले गर्दाखेरि चाहिँ बजारमा यो असहज परिस्थिति पैदा भयो। हाम्रो खपत भनेको 45-46 हजार मेट्रिक टन हो मासिक रूपमा। तर यहाँलाई जानकारी गरौँ, फागुन महिनामा चाहिँ 51 हजार मेट्रिक टन ग्यास आउँदाखेरि पनि बजारमा चाहिँ यो क्राइसिस देखिराख्यो। त्यो पश्चात चाहिँ फागुनको 29 गतेबाट चाहिँ आधी सिलिन्डरमा जाने निर्णय भयो र त्यो भइसकेपछि यहाँलाई तथ्याङ्कमै भन्नुपर्दाखेरि चैतमा जम्मा 38 हजार मेट्रिक टन खपत भयो भने वैशाखमा 32 हजार र जेठ महिनामा 33 हजार मेट्रिक टन मात्रै खपत भयो। त्यो किन भयो भन्दाखेरि हाम्रो बुझाइ के छ भने जुन उपभोक्तासँग अलरेडी संचितमा रहेको ग्यास थियो त्यो पनि उहाँले प्रयोग गर्नुभयो, त्यसपछि 7.1 केजीको आधी सिलिन्डरको ग्यास चाहिँ खरिद गर्नलाई चाहिँ उपभोक्ताहरूले त्यति चासो देखाउनु भएन। र यो बिचबिचमा समाचारमा पनि के आइराख्यो भने केही समयपछि फुल सिलिन्डर आउँछ 3.2 अबको केही दिनमा आउँछ, अबको केही दिनमा आउँछ भनिसकेपछि उपभोक्ताहरू पनि त्यो पर्खाइमा बस्नु, किनभने 14 केजीको ग्यास लाँदाखेरि महिना दिन पुग्थ्यो भने यो 7.1 केजीले चाहिँ महिनामा 2 पटक लानेर पुर्याउने झन्झट उपभोक्तामा हुन गयो। त्यसले गर्दाखेरि पनि उहाँहरूसँग भएको जो उपभोक्तासँग सञ्चित थियो उहाँहरूले त्यो प्रयोग गर्नुभयो, जसलाई चाहिँ आवश्यक थियो उहाँहरूले चाहिँ 7.1 केजीकै लगेर बाल्नुभयो। यसले के देखायो भन्दाखेरि एक त सञ्चित भएको ग्यास पनि उपभोक्ताकोमा रहेको सञ्चित पनि घट्दै गयो र 7.1 केजीको सिलिन्डर जुन प्रयोग भइरहेको थियो त्यसले गर्दाखेरि यताबाट आयात पनि कम हुँदै गयो। अहिले 14.2 जाँदाखेरि चाहिँ 81 हाम्रो खपत जति हो त्यति ग्यास चाहिँ आएकै छ, तर डिमान्ड 14.2 जाँदाखेरि चाहिँ डिमान्ड बजारको एकैचोटि बढ्यो।
2: यसलाई यसरी भनौँ के अरे, यो अहिलेको संकट भनेको चाहिँ उपभोक्ताको कारणले भइराखेको छ।
3: उपभोक्ताको मात्रै यसमा म दोष दिन, किनभने उपभोक्ताले त पाउनु सहज तरिकाले त ग्यास त पाउनु पर्यो, तर यहाँ हाम्रो नेचर कस्तो भइदियो भने हामीले हाम्रो मात्रै सोच्यौँ कि हामीले अर्काको लागि सोच्दैनौँ, किनभने ग्यास बजारमा पाइँदैन कि भन्ने जुन हामीमा त्रास भयो त्यसले गर्दा हामी संस्कृतितिर पनि लाग्यो, जसले गर्दा जोसँग एउटा मात्रै सिलिन्डर छ, जो चाहिँ निम्न वर्गका छन् विद्यार्थी वर्ग छन् उहाँहरूले चाहिँ ग्यास बाल्दा बाल्दै उहाँहरूको ग्यास सकेर बजारमा जाँदाखेरि चाहिँ तत्कालले ग्यास पाइएन। अहिलेको मुख्य समस्या चाहिँ त्यो भएको हो।
2: अनि अभाव छ भन्ने हो कि होइन भन्ने हो?
3: दबाब बढी छ, माग बढी छ, तत्काल डिलरकोमा दैनिक रूपमा ग्यास गएको छ र डिमान्ड यति छ कि उहाँ कहाँ चाहिँ गएको ग्यास चाहिँ त्यहाँ टिक्दैन, तुरुन्तै चाहिँ बिक्री भइरहेको अवस्था छ। हो त्यो चिजलाई चाहिँ सहजीकरण गर्नको लागि जुन काठमाडौँ उपत्यकामा चाहिँ जुन ग्यासको गुनासा बढी थियो त्यो चिजलाई सम्बोधन गर्नलाई चाहिँ निगमको पहलमा चाहिँ सम्बन्धित उद्योगले टेकु स्थित कार्यालयमा चाहिँ काउन्टर राखेर त्यहाँबाट बिक्री वितरण गर्दै आउनुभएको छ।
2: अहिले त प्रवक्ताज्यू सामान्य पसलदेखि डिलरसम्म उद्योगसम्म पनि लाइन पुगिसक्यो, सहज कहिलेदेखि हुन्छ?
3: हामी उपभोक्ता जोसँग अलरेडी हामीसँग ग्यास छ, जसको चाहिँ महिना दिन अथवा 15 दिन पुग्ने ग्यास जुन उपभोक्ता सक्छ उहाँहरू यदि लाइनमा गइदिनु भएन भने र जोलाई तत्काल आवश्यक छ उहाँहरू मात्रै ग्यास खरिद गर्नुभयो भने यो चाहिँ हप्तादेखि 10 दिनभित्रमा यो समस्या समाधान हुन्छ।
2: अनि त्यो कुरा त कसरी मान लान्छ फेरि?
3: हामीले अनुरोधै गर्ने हो, हाम्रो काम नियमित आपूर्ति हो, हामीले नियमित आपूर्ति गरि नै रहेका छौँ। र यो जुन खाडल देखियो, जुन 47,000 मेट्रिक टन हाम्रो खपत हुन्थ्यो र अहिले जुन डिमान्ड देखिएको छ, त्यो खाडल पूर्णको लागि पनि हामीले इन्डियन आइलबाट ल्याउँछौँ। उहाँहरूलाई पनि हामीले अरू बेलामा 49,500 मेट्रिक टनको हामीले कोटा पठाउँथ्यो भने अहिले हामीले 55,000 मेट्रिक टनको लागि हामीले उहाँहरूलाई पठाइसकेका छौँ। र दैनिक रूपमा चाहिँ हाम्रो 100+ बुलेट दैनिक रूपमा लोड भइरहेको छ र नेपाल भित्रिरहेको अवस्था छ। त्यही भएर उपभोक्ताहरू चाहिँ यसरी जोसँग अलरेडी ग्यास छ घरमा, उहाँहरूले पालिराख्नु भएको छ भने उहाँहरू यदि प्यानिक भइदिनु भएन र प्यानिक बाइङतिर लाग्नु भएन भने यो समस्या चाहिँ सहजै रूपमा समाधान भएर जान्छ।
2: एक हप्ताभित्र यो समस्या समाधान होला, एक
3: हप्तादेखि 10 दिनभित्रमा, हजुर
2: म्याक्सिमम 10 दिन,
3: हजुर।
0: प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिले सर्वोच्चका वरिष्ठतम न्यायाधीशलाई राजीनामा दिन वा महाअभियोगको सामना गर्न धम्की दिएको दावी गर्ने 3 अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समिति बैठकले न्यायाधीशमाथि दबाव आएको भन्दै विज्ञप्ति निकालेका एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ ज्युरिस्ट र ह्युमन राइट्स वाचसँग स्पष्टीकरण माग गर्न महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको हो। नेपाली कांग्रेसले सुनसरी घटनामा सरकारले आफ्ना कमजोरी लुकाउन र जनतालाई भ्रम छर्न देखावटी समिति बनाएको आरोप लगाएको छ। आज पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोगको माग गर्नु भएको छ।
4: सुनसरीको देवानगंज कप्तानगंज घटनामा सरकारले संयमता पनि गुमायो, जवाफदेहिता पनि सरकारको देखिएन कि यस्तै हुन्छ सरकार, जनागरिकको प्रश्न हो। सुनसरीको लान घटनामा राज्य संयमित र जिम्मेदार भएर प्रस्तुत हुन सकेन। सरकारका व्यक्तिहरू फेसबुकमा सीमित देखिए, गोली लाठी र दमनमा मात्र सरकार भेटिन थाल्यो। यो घटनालाई सरकारले ढाकछोप गर्न सक्दैन, ढाकछोप गर्न मिल्दैन। त्यसकारण सरकारी कमजोरी लुकाउने समितिका प्रति हाम्रो विश्वास छैन र त्यसैले सरकारी समिति होइन, स्वतन्त्र निष्पक्ष र विश्वसनीय उच्च स्तरीय न्यायिक आयोग गठन गर्नुपर्दछ।
0: राप्रपा छाडेर छुट्टै अभियान सञ्चालन गरिरहेका डाक्टर धवल शमशेर जबरा र अभियन्ता दुर्गा प्रसाईले नयाँ पार्टी गठन गर्नुभएको छ। पार्टीको नाम जय नेपाल पार्टी तय गरिएको छ। पार्टीको सभापति धवल शमशेर जबरा र सर्वोच्च नेता दुर्गा प्रसाई रहने सहमति भएको छ। दल दर्ताका लागि साउन 28 गते निर्वाचन आयोग जाने तयारीमा रहेको प्रसाईले जानकारी दिनुभएको छ। पाकिस्तानको ब्रोडपिकमा हिम पहिरोमा परि ज्यान गुमाएका आरोही मध्ये निर्मल पूर्जा निमस्ताई सहित 4 आरोहीको शव आधार शिविर ल्याइएको छ। प्रतिनिधि सभा सदस्य मिङमा डेभिड शेर्पाले शव आधार शिविर ल्याइएको पुष्टि गर्नुभएको हो। उहाँका अनुसार पूर्जा सहित जोङवाङ, निमा शेर्पा र किलो शेर्पाको शव संकलन गरी आधार शिविर ल्याइएको छ। शव संकलन मिङमाजीको नेतृत्वमा भएको थियो। 3 आरोहीको अझै शव नभेटिएको उहाँले बताउनुभयो।
2: विदेशबाट आउने नेपालीलाई अपरिचित दलाल वा अरू व्यक्तिको प्रलोभनमा परेर सुन, बहुमूल्य धातु र अरू सामान पनि नल्याउन सरकारको आग्रह, अरू कसैले केही चीज राख्न दिएमा पनि बिल लगायतका कागजात हेरी बुझिकन दिन र शंकास्पद लागेमा सुरक्षा निकायलाई जानकारी दिन अनुरोध। धनुषा जिल्ला अदालतमा गएको वर्ष दिनमा आएका 500 सम्बन्ध विच्छेदका मुद्दा मध्ये 281 फैसला, 219 मुद्दाको छिनोफानो हुन बाँकी। साउन लागे यता चितवनमा 57 जुवाडी पक्राउ, खालबाट 8,38,000 नगद पनि बरामद।
0: बेलायतका सार्वजनिक ठाउँमा महिलाका लागि बनाइएका शौचालय र लुगा फेर्ने कोठा अब पुरूषले प्रयोग गर्न नपाउने भएका छन्। यस्तै पुरूषका लागि बनाइएका शौचालय र लुगा फेर्ने ठाउँ महिलाले पनि प्रयोग गर्न पाउने छैनन्। सरकारको नयाँ मार्गदर्शन अनुसार सार्वजनिक ठाउँमा महिला र पुरूषका लागि छुट्टा छुट्टै बनाइएका शौचालय लगायतका सुविधा आआफ्नो समूहका मानिसले मात्रै प्रयोग गर्ने व्यवस्था गरिएको छ। यो नयाँ मार्गदर्शन क्याफे, खेलकुद केन्द्र र अरू संस्थालाई हालको कानून पालनाका लागि सघाउन ल्याइएको सरकारको भनाइ छ। तर यो नियमले महिला र पुरूषभन्दा फरक लैंगिक पहिचान भएका ट्रान्स व्यक्तिहरूलाई समस्या पर्न सक्ने भन्दै अधिकार कर्मीले चिन्ता जनाएका छन्। ट्रान्स व्यक्तिहरूको पक्षमा काम गर्दै आएकी कानून व्यवसायी जेस ओ टम्सनले यो नियमले ट्रान्स व्यक्तिहरूलाई समाजबाट अझ टाढा पार्न सक्ने तर्क गर्नुभएको छ।
5: What toilet do you use? Because for decades, you've used the women's toilets, and there's never been a problem. There has never been an issue in this country.

जिंदगी भरी कति साढ़ कति बाढ़ जिंदगी भरी जिंदगी।

जिंदगी भरी कहाँ कहाँ उड़ी छौ जिंदगी भरी जिंदगी।

0: SBS गोर्खा रेडियो
1: सैन्य समुदायमा
0: बेलायत भरि
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा आधारभूत खाद्य वस्तुहरूको उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य सहित झण्डै 22 वर्षपछि नयाँ राष्ट्रिय कृषि नीति,
1: कृषिलाई अर्थतन्त्रको प्रमुख आधार बनाउने सिलसिलामा यो नीति तर्जुमा गरिएको अवस्था हो।
0: महत्वाकांक्षी देखिएको नीतिको प्रभावकारी कार्यान्वयन कसरी हुन सक्ला?
2: बजेटमा ध्यान दिनु पर्यो, तीन तहको सरकारको बीचको समन्वयमा ध्यान दिनु पर्यो, जनशक्तिको विकासमा ध्यान दिनु पर्यो।
0: वरिष्ठ कृषि अर्थविज्ञ योगेन्द्र कुमार कार्की र अन्तर्राष्ट्रिय प्रसङ्गमा रुसी आक्रमणमा परि युक्रेनमा कम्तीमा 17 जनाको मृत्यु। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। रुसी आक्रमणका कारण कियेव र आसपासका क्षेत्रमा कम्तीमा 17 जनाको मृत्यु भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई विदेशबाट प्राप्त हुने क्षेप्यास्त्र रोक्न आवश्यक पर्ने इन्टरसेप्टरको आपूर्ति गत वर्षको तुलनामा 3 गुणाले कम भएको गुनासो गरेका छन्। उनले पर्याप्त इन्टरसेप्टर्स उपलब्ध भएको भए रातभर भएका आक्रमणमा धेरै मानिसको ज्यान जोगाउन सकिने पनि बताए। कियेवमा रहेका बीबीसीका डान जनसन भन्छन्, युक्रेनको वायुसेनाका अनुसार रुसी आक्रमणका क्रममा प्रहार गरिएका 28 बलिस्टिक क्षेप्यास्त्र पत्ता लगाइए पनि ती मध्ये एउटालाई पनि रोक्न सकिएन। यद्यपि आक्रमणमा प्रयोग गरिएका धेरै ड्रोन भने सफलतापूर्वक खसालिएको वायुसेनाले जनाएको छ। बीबीसीका डान जनसनको भनाए, यी हमलाहरूलाई यस वर्ष भएका रुसी आक्रमणका सबैभन्दा घातक श्रृङ्खला मध्ये एक भएको बताइएको छ। यसैबीच रुसी ड्रोन निर्माण कम्पनीका प्रमुख भ्लादिमिर तकाचुक कार विस्फोटमा घाइते भएका छन्। रुसी सेनाले प्रयोग गर्ने ड्रोन निर्माण गर्ने कम्पनी उराल ड्रोनका प्रमुखलाई गम्भीर अवस्थामा अस्पतालको सघन उपचार कक्षमा राखिएको बताइएको छ। उनका चालकको भने मृत्यु भएको खबर आएको छ। यो आक्रमण गए राति एकातेरिनबर्ग सहर बाहिर भएको हो। जर्मन प्रहरीले लाइप्सिग विमानस्थलमा विस्फोटक पदार्थ बोकेको ड्रोन फेला पारेको जनाएको छ। प्रहरीका अनुसार राति कार्गो सञ्चालन गर्ने क्षेत्रमा काम गर्ने एक कर्मचारीले उक्त ड्रोन देखेपछि त्यसमा जडान गरिएको विस्फोटक उपकरणलाई निष्क्रिय पारिएको थियो। प्रहरीले सोही विमानस्थलमा एउटा अर्को अज्ञात वस्तु विमानसँग ठोकिएको घटनाको पनि अनुसन्धान गरिरहेको छ। उडान भरेको केही समयपछि उक्त विमानमा सामान्य क्षति पुगे पनि सुरक्षित रूपमा अवतरण गरिएको थियो। दुवै घटना युक्रेनी विमानहरू पार्क गरिने क्षेत्र नजिकै भएका थिए। टर्कीको सत्तारूढ दल र त्यसका साझेदारहरूले कुर्द पृथकतावादी समूह पीकेकेसँग दशकौंदेखि जारी द्वन्द्वको स्थायी अन्त्य गर्ने उद्देश्यले तयार पारिएको विधेयक संसदमा दर्ता गरेका छन्। प्रस्तावित विधेयक अनुसार पीकेकेलाई औपचारिक रूपमा विघटन गरिनेछ। यसको बदलामा धेरै पूर्व लडाकुलाई अभियोजनबाट जोगाइनेछ भने अन्य केहीको जेल सजाय निलम्बन गरिने व्यवस्था गरिएको छ। यस अन्तर्गत इराकमा रहेका पीकेकेका हजारौं लडाकु टर्की फर्किन सक्नेछन्। र विश्व खाद्य कार्यक्रम WFPले एल निन्यो मौसमी प्रणालीका कारण आगामी वर्षको अन्त्यसम्म करिब 5 करोड मानिस गम्भीर खाद्यको जोखिममा पर्न सक्ने चेतावनी दिएको छ। WFPले यस्तो मौसमी परिवर्तनका कारण कृषि उत्पादन घट्ने, खाद्य मूल्य बढ्ने र पहिले नै जोखिममा रहेका समुदायहरूमा खाद्य असुरक्षा अझ गम्भीर बन्न सक्ने जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पक्षमा पुनः स्वागत छ। आधारभूत खाद्य वस्तुहरूको उत्पादनमा आत्मनिर्भर भई खाद्य तथा पोषण सुरक्षा प्रत्याभूत गर्ने लगायतका उद्देश्य सहित सरकारले राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। झण्डै 22 वर्षपछि ल्याइएको नयाँ राष्ट्रिय कृषि नीतिलाई 3 तहका सरकारबीच प्रभावकारी समन्वय गरी कार्यान्वयनमा ल्याइने कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताए। उनका अनुसार उक्त नीति कार्यान्वयनका लागि समन्वय एवं सहजीकरण गर्न कृषि मन्त्रीको अध्यक्षतामा राष्ट्रिय कृषि विकास समिति गठन गरिनेछ। सुनौ एक रिपोर्ट। मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक ल्याइएको राष्ट्रिय कृषि नीतिमा कृषि शिक्षा तथा अनुसन्धानमा जनशक्ति विकास, युवालाई कृषिमा आकर्षित गर्ने, बाँझो जग्गाको उपयोग लगायतका विषय समेटिएका छन्। गुणस्तरीय बिउ बिजन, माटोको गुणस्तर, जैविक मल, कृषिको आधुनिकीकरण तथा औद्योगिकीकरण सहित नीतिले थुप्रै विषय समेटेको छ। राष्ट्रिय कृषि नीति 2061 पछि नयाँ नीति ल्याइनुका कारणबारे कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले बीबीसीसँग भने,
1: अहिले पनि आधा भन्दा बढी जनसङ्ख्या कृषिमा आधारित भएको र नेपालको आर्थिक उपार्जन अथवा अर्थतन्त्रको मेरुदण्ड भएको हुनाले नयाँ कृषि नीतिको आवश्यकता महसुस गरिएको हो र अझ अहिलेको बदलिँदो परिस्थितिमा कृषिलाई अर्थतन्त्रको प्रमुख आधार बनाउने सिलसिलामा यो नीति तर्जुमा गरिएको अवस्था हो।
0: अहिलेको संविधानले खाद्य सुरक्षा र खाद्य सम्प्रभुतालाई प्राथमिकतामा राखेको पृष्ठभूमिमा कृषि क्षेत्रबाट हुने आर्थिक वृद्धिलाई ध्यान नदिइए समग्र अर्थतन्त्रमा योगदान दिन नसकिने अधिकारीहरूको तर्क छ। नीतिले निर्यातजन्य कृषि वस्तुको व्यवसायीकरण र औद्योगिकीकरण मार्फत निर्यातलाई प्रतिस्पर्धी तुल्याई व्यापार सन्तुलनमा सुधार ल्याउने उद्देश्य लिएको छ। त्यसै गरी कृषि जैविक विविधताको संरक्षण सम्वर्धन एवं सदुपयोग गर्दै दिगो र जलवायु उत्थानशील खाद्य प्रणालीको विकास गर्ने नीतिको उद्देश्य रहेको छ। पुनः प्रवक्ता ढकाल,
1: कृषि नीतिको समग्र यसले समातेको दूरदृष्टि भनेको त एउटा सक्षम कृषि मार्फत अर्थतन्त्रमा टेवा पुर्याउनु नै हो। यो अम्रेला नीतिको छत्र छायामा रहेर कार्यान्वयन गर्न सक्यो र नेपाललाई एउटा आर्थिक समुन्नतिमा कृषि महत्वपूर्ण आधार बनोस् भन्ने ध्येयका साथ हामीले काम गर्न खोजिरहेका छौँ।
0: नीति अनुसार अन्तर्राष्ट्रिय बजारमा निर्यात योग्य नेपाली कृषि उपजहरूको पहुँच विस्तार गरिनेछ। त्यसका लागि निर्यात पूर्वाधारहरूको विकास विस्तार र सुदृढीकरण गर्ने नीतिमा उल्लेख छ। जलवायु परिवर्तन उत्थानशील प्रविधि विकास र विस्तार एवं किसानको कल्याण सहित कृषिलाई सम्मानित पेसाका रूपमा स्थापित गर्ने लगायत विषय नीतिले समेटेको छ। यो नीति कसरी कार्यान्वयन गरिनेछ त भन्ने प्रश्नमा मन्त्रालयका प्रवक्ता ढकालले भने,
1: तिन चारवटा स्रोतबाट यो नीति कार्यान्वयन गर्नमा पहल गर्ने हाम्रो उद्देश्य रहेको छ। एउटा चाहिँ नेपाल सरकारकै बजेटलाई राम्रोसँग सदुपयोग गरेर कृषिका पकेट एरियाहरू र एकदम लो ह्याङ्गिङ फ्रुट भनौँ अथवा बढी लाभ लिन सकिने क्षेत्रहरू पत्ता लगाएर कार्यान्वयन गर्ने, त्यसको लागि हामीले निजी क्षेत्रलाई राम्रोसँग परिचालन गर्ने, प्रदेश सरकार र स्थानीय सरकार सङ्घीय सरकारले आपसमा समन्वय गर्ने, त्यसका अतिरिक्त अन्तर्राष्ट्रिय क्लाइमेट फाइनान्स अथवा कृषिसँग जोडिएका फाइनान्सहरूलाई पनि नेपालमा बढी भित्र्याएर कृषिमा लगानी नगरिकन उत्पादन आउँदैन र उत्पादन नभइकन समृद्धिमा जान सकिँदैन भन्ने पृष्ठभूमिका साथ एउटा योजनाबद्ध तरिकाले हामी जान खोजेका छौँ।
0: कृषि शिक्षाको गुणस्तर व्यवस्थापन र नियमन गर्न कृषि परिषद गठन गर्ने व्यवस्था नीतिले लिएको छ। यसै सन्दर्भमा हामीले वरिष्ठ कृषि अर्थविज्ञ एवं पूर्व कृषि सचिव योगेन्द्र कुमार कार्कीलाई नयाँ राष्ट्रिय कृषि नीति कार्यान्वयनका चुनौतीबारे सोधेका छौँ।
2: पूर्वधारको विकास गर्ने, गुणस्तरीय कृषि सामग्री, मल, बिउ, बेना, नष्टहरूको व्यवस्था गर्ने, बिमाको कुराहरू, माटोको गुणस्तर, जैविक मलको प्रयोगहरूको कुराहरू, निषादीहरूको न्यूनीकरणको कुराहरू भन्नु छ, जलवायु परिवर्तनको कुरा भन्नु, सबै कुराहरू राम्रो आएका छन्। एग्रिकल्चर काउन्सिल बनाउने कुराहरू कहाँ कहीँ यहाँले भने जस्तै कार्यान्वयन पक्षमा नीति भनेको लङ टर्म भिजन हो। यो चाहिँ एडिएस भन्नु चाहिँ एग्रिकल्चर डेभलपमेन्ट स्टडी अथवा चाहिँ अर्थात् चाहिँ तपाईँ हामी चाहिँ भनौँ चाहिँ 16 योजना अर्थात् चाहिँ एसडिजी सस्टेन डेभलपमेन्ट गोलहरू पनि मध्यनजर गर्दै यो नीति आएको छ। नीति चाहिँ मेन गाइडिङ डकुमेन्ट भयो, त्यस पछाडि एग्रिकल्चर डेभलपमेन्ट स्ट्राटेजी अरू डकुमेन्टहरू बन्छन्।
0: यी त नीतिका विशेषताहरू भए, कार्यान्वयनका चुनौती चाहिँ के देख्नुहुन्छ यहाँले?
2: अब मूल नीतिलाई कार्यान्वयन गर्नको लागि चाहिँ हाम्रा योजनाहरू यो नीति अनुसारको चाहिँ जस्तो 17 योजनाहरू बनाइरहेको थियो र हाम्रा पञ्चवर्षीय योजनाहरू कसरी बनाउँछौँ भन्ने कुरा, अनि मूल नीतिमा रहेर चाहिँ हाम्रो कम्युनिटी नीतिहरू भन्छ। हामी चाहिँ अब चाहिँ हाम्रा थुप्रै कम्युनिटी डे माछाको नीति छ, चियाको नीति छ, फलफुलको नीति छ, कृषि व्यवसाय नीतिहरू छ। अब ती नीतिहरूलाई पनि चाहिँ अब यसभित्र रहेर चाहिँ हामीले त्यसलाई परिमार्जन गर्नुपर्ने एउटा त च्यालेन्जिङ नै, त्यसको परिमार्जन नै मेजर च्यालेन्जिङ। अब कार्यान्वयन पक्षको कुराहरू गर्दाखेरि चाहिँ अब हामीलाई नीतिका प्रत्येक बुधाहरूलाई टेकेर जस्तै एउटा चाहिँ गुणस्तरीय कृषि सामग्रीको उपलब्धता बढाउने भने चाहिँ मलमा कसरी जाने, बिउ बेर्ना नष्टमा कसरी, कृषि ऋणमा कसरी जाने, बिमामा कसरी जाने भन्नाले चाहिँ हामीले चाहिँ त्यसकामा प्रत्येक बुधामा टेकेर चाहिँ नीतिका बुधाहरूमा टेकेर चाहिँ हामीले चाहिँ कार्यनीति बनाउनु पर्ने हुन्छ। त्यसलाई कार्यनीति बनाएर त्यो अनुसारको बजेट एलोकेसन गर्नु पर्यो, त्यसलाई कार्यान्वयन गर्नु पर्यो। त्यो बजेट एलोकेसन गरेर मात्रै हुँदैन, त्यसलाई कार्यान्वयन गर्नलाई चाहिँ हाम्रो संयन्त्र भन्छ नि इन्स्टिट्युसन पनि सही अनुसार चाहिँ डेभलप गर्नु पर्यो। अहिले भइरहेको भद्दा इन्स्टिट्युसनले त यो त कार्यान्वयनमा जान सक्दैन। अर्को चाहिँ हाम्रो कार्यनीति नै बन्नुपर्ने चाहिँ कार्यान्वयन नीति नै चाहिँ लामो किसिमको दस्तावेज चाहिँ बन्नुपर्ने नितान्त जरुरी छ, जसको लागि चाहिँ चार पाँचवटा कुराहरू छन्। एउटा चाहिँ बजेटमा आएछ एलोकेसनमा चाहिँ ध्यान दिनु पर्यो, तिन तहको सरकारको बिचको समन्वयमा ध्यान दिनु पर्यो, त्यस पछाडि हामीले चाहिँ खास गरी जनशक्तिको विकासमा ध्यान दिनु पर्यो, त्यस पछाडि सरकारी सहकारी निजी क्षेत्र र गैर सरकारी क्षेत्रलाई सँगसँगै कसरी लान सकिन्छ त्यसलाई ध्यान दिनु पर्यो, र तिनीहरूलाई ध्यान दिएपछि चाहिँ हामीले चाहिँ कार्यान्वयन जाँदाखेरि चाहिँ समयमै प्रत्येक छ छ महिनामा चाहिँ नीतिको चाहिँ हामीले चाहिँ नीति अनुसारको हाम्रो चाहिँ कार्ययोजना अनुसार भएको छ कि छैन भनेर चाहिँ यसको मूल्याङ्कन गर्नु पर्यो र मूल्याङ्कन गरेर कहाँ कहाँ सुधार गर्दै जानुपर्छ, सुधार गरेर जान सकियो भने यो कार्यान्वयनमा जान सक्छ, नत्र भनेदेखि चाहिँ हामीले चाहिँ यो नीतिमा त्यति अधुरै हुन्छ। अब हामीले चाहिँ खास यो नीति आउने साथ त हामीले कमोडिटी नीतिहरू तुरन्तै चेन्ज गर्नु पर्यो, सबै किसिमको हामीले चाहिँ यो नीति अनुसार हामीले परिमार्जन गर्नु पर्यो, किनभने तीन तहको सरकार बनिसकेपछि चाहिँ गणतन्त्र पछाडिको त हाम्रो चाहिँ यो पहिलो चाहिँ हामीले चाहिँ भइरहेको नीतिलाई हामीले 20 वर्ष पछाडि करिब 21-22 वर्षपछि परिमार्जन गरेका छौँ राष्ट्रिय कृषि नीति 2061।
0: भनेपछि यसले लिएका लक्ष्यहरू अलि महत्वाकांक्षी देखिए पनि कार्यान्वयन गर्ने हो भने असम्भव चाहिँ होइन, हासिल गर्न सकिन्छ
2: होइन। यसले रहेका लक्ष्यहरू पनि नेपालको म त ईश्वरको वरदानै भन्छु, प्रकृतिको वरदान। हामीसँग उच्च पहाड पहाड तराई छ, संसारमा हुने सबै बाली र वस्तुहरू नेपालमा उत्पादन गर्न सक्ने अर्थात् राख्न सक्ने हुन सक्ने चाहिँ पालन पोषण गर्न सक्ने सम्भावना भएको हुनाले गर्न सकिने किसिमले नै आएको छ। तर कार्यान्वयन पक्ष चाहिँ फितलो हुन भएन र स्ट्रङसँग जानु पर्यो। नसकिने कुराहरू मुद्दाहरू कुनै पनि छैनन्, ती मुद्दाहरूलाई कार्यान्वयन एक एकलाई चाहिँ एक्सन प्लान बनाएर हामी अगाडि बढ्नु पर्यो। हामी गर्न सक्छौँ, यसो गर्न सक्यौँ भने हामी 2-4 वर्षमै चाहिँ आधारभूत खाद्यान्नमा आत्मनिर्भर बन्न पनि सक्छौँ। यो असाध्य भेरी पोजिटिभ आएको छ। अहिले 5 वर्षको स्थायी सरकार बन्छ, 5 वर्षमा स्थायी सरकार आफ्नो कार्यकालमै चाहिँ नेपाललाई चाहिँ कृषिमा आत्मनिर्भर बनाउन सक्ने सम्भावना मात्रै होइन कि पूर्ण विश्वास गर्न सकिन्छ, सम्भावना छ। यसलाई चाहिँ त्यो अनुसार एक्सनमा जानु पर्यो।
0: वरिष्ठ कृषि अर्थविज्ञ एवं पूर्व कृषि सचिव योगेन्द्र कुमार कार्की। एउटा विषय संक्षेपमा, स्थानीय प्रशासनले काठमाडौँ जिल्लाभित्र रहेका होटल तथा रेस्टुराँहरूमा अव्यवस्थित रूपमा हुने गरेको धुमपानबारे सचेत गराएको छ। होटल तथा रेस्टुराँ सञ्चालकहरूले धुमपान सम्बन्धी विद्यमान कानुनी व्यवस्थाको पालना नगरेको भनी गुनासो आएको भन्दै उसले एउटा जरुरी सूचना मार्फत उनीहरूलाई सजग गराएको हो। धुमपान गर्न मिल्ने र नमिल्ने स्थलहरू स्पष्ट देखिनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले धुमपान गर्न मिल्ने स्थानलाई चारैतिरबाट बन्द हुने गरेर अरूलाई असर नपर्ने गरी स्थित गर्न भनेको छ। यस कार्यालय तथा तोकिएका अन्य निकायहरूबाट अनुगमन गर्दा ऐन विपरीत हुने गरी कार्य गरेको पाइएमा प्रचलित ऐन बमोजिम अधिकतम कारवाही हुने बेहोरा यसै सूचना मार्फत सम्पूर्ण होटल तथा रेस्टुरा व्यवसायीहरूलाई सूचित गरिएको छ, सूचनामा भनिएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, रुसले बलिस्टिक क्षेपास्त्र र ड्रोन मार्फत युक्रेनमा गरेको आक्रमणमा परि कम्तीमा 17 जनाको ज्यान गएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्षेपास्त्र रोक्न पर्याप्त इन्टरसेप्टर भएको भए उनकै शब्दमा धेरैको ज्यान बचाउन सकिने बताएका छन्। रुसको रक्षा मन्त्रालयले चाहिँ किएभ र आसपासका क्षेत्रमा रहेका बन्दोबस्तीका सामान राखिएका क्षेत्र तथा आपूर्ति केन्द्रहरूलाई निशाना बनाएर आक्रमण गरिएको जनाएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: राजधानी किएव र आसपासका क्षेत्रमा रातभरि भएका आक्रमण यो वर्षकै सबैभन्दा घातक भएको मानिएको छ। त्यहाँ मात्रै 17 जनाको मृत्यु भएको छ। त्यस्तै खार्किभमा 1 जना र दोनेत्स्कमा 3 जनाको ज्यान गएको बताइएको छ। रुसी बलिस्टिक क्षेप्यास्त्र रोक्नका लागि अमेरिकामा बनेका प्याट्रियट इन्टरसेप्टर उपलब्ध गराउन युक्रेनले लामो समयदेखि सहयोगी राष्ट्रहरूसँग आग्रह गर्दै आएको छ। तर गए रातिको आक्रमण मा प्रहार गरिएका कुनै पनि बलिस्टिक क्षेप्यास्त्रलाई रोक्न नसकिएको युक्रेनी पक्षले जनाएको छ। रुसको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आपूर्ति केन्द्रहरूमा हतियार तथा सैन्य सामग्री भण्डारण, ढुवानीका साथै ड्रोन उत्पादन तथा वितरण हुने गरेको दावी गरिएको छ। रुसले ब्ल्याक सी स्थित ओडेसा बन्दरगाह नजिक 3 मालवाहक जहाजलाई पनि आक्रमण गरेको दावी गरेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: वर्षाबाढी र पहिरोका कारण बीपी राजमार्ग सहित मुलुकका विभिन्न सड़क मार्गहरू अवरुद्ध भएका छन्। प्रहरीका अनुसार बीपी राजमार्ग अन्तर्गत काभ्रे र सिन्धुलीको खुरकोट नेपाल थोक कटुन्जे बेसी सड़क खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यान राख्दै बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। तर यो सड़कमा बिहान 4 देखि बेलुका 6 बजेसम्म सवारी साधन चलाउन पाइनेछ। मकवानपुरको कान्ति लोकपथमा बेलुका 5 देखि बिहान 5 बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। यस्तै इलामको राजदुवालीमा बाटो हिलामी हुँदा मेची राजमार्ग अवरुद्ध भएको छ। यता सिन्धुपाल्चोको अरणीको राजमार्ग अन्तर्गत 0 किलो कोदारी इखु पैह्रो र लिपिङ क्षेत्रमा पैह्रो खसेको छ। यहाँ सड़क भाँसिएर बन्द भएको छ। रसुवाको पासाङलामु सड़क खण्ड अन्तर्गत खाल्टेमा त्रिशुली नदीले सड़क मुनिबाट कटान गर्दा सड़क अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले सार्वजनिक स्थानबाट सबै खाले झण्डा हटाउन अपील गरेको छ। कार्यालयले सार्वजनिक स्थान तथा सड़क खण्डमा विभिन्न प्रयोजनका लागि राखिएका झण्डा झण्डा पताका हटाउन सार्वजनिक अपील गरेको हो। प्रमुख जिल्ला अधिकारी ईश्वर प्रसाद अर्यालले सूचना जारी गर्दै सार्वजनिक स्थान तथा सड़क खण्डमा विभिन्न समयमा राखिएका एकल जातीय धार्मिक साम्प्रदायिक तथा विशेष पहिचान जनाउने झण्डा तथा झण्डा पताका आउँदा 3 दिनभित्र हटाउन सबै पक्षसँग अपील गर्नुभएको हो। फेरि यस्ता झण्डा र ध्वजा पताका नराख्न पनि आम नागरिकलाई सुनसरी प्रशासनले अनुरोध गरेको छ। सुनसरीमा धार्मिक पर्व मनाउने क्रममा 2 फरक समुदाय हिन्दू र इस्लाम धर्मका युवाहरू बीच सार्वजनिक स्थानमा झण्डा राख्ने र हटाउने विषयमा विवादमा पटक पटक झडप र विवादका घटना हुँदै आएका छन्। जिल्ला अस्पताल तेह्रथुममा शल्यक्रिया मार्फत हुने प्रसूति सेवा ठप्प हुँदा सेवाग्राही मारमा परेका छन्। गएको असार मसान्त यता अस्पतालमा सिजेरियन शल्यक्रिया मार्फत हुने प्रसूति सेवा बन्द भएपछि गर्भवती महिलाले सहज रूपमा सेवा पाउन सकेका छैनन्। बबिता राईको रिपोर्ट।
1: यहाँ हुँदा खर्च पनि कम हुने, सुविधा पनि राम्रो, नजिकै मेरो रिफर डेट कार्ड हो। यहाँ अपरेसन नहुने भएर अब रिफर तलै जानुपर्ने भयो। डक्टर भएको भए यहीँ हुन्थ्यो, डक्टर हुनुहुन्न अरे, त्यही भएर रिफर दिनुभएको छ।
2: प्रसूतिको कार्यक्रम यो अस्पतालमा बन्द जस्तै छ, यसले गर्दा तेह्रथुमवासी हाम्रा महिला चेलीबेटीहरूलाई धेरै नै समस्या परेको छ। यो जिल्लामा ठुलै समस्या परेको छ। अब सरकारले चाँडोभन्दा चाँडै यसमा ध्यान दिनुपर्छ। आफै नेपालको सरकारले यो प्रोग्राम चाँडै सञ्चालन गर्नुपर्छ।
3: स्थानीय सेवाग्राहीहरू विगत 10 वर्षदेखि निक साइमन नामक गैर सरकारी संस्थाको सहयोगमा एमडीजीपी चिकित्सक, मेडिकल अधिकृत स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, बायोमेडिकल टेक्निसियन र एनेस्थेसिया असिस्टेन्ट सहित आवश्यक जनशक्ति व्यवस्थापन हुँदै आएको थियो। तर परियोजना समाप्त भएपछि आवश्यक जनशक्ति अभावका कारण सिजेरियन प्रसूति सेवा ठप्प भएको जिल्ला अस्पताल तिरथुमकी सूचना अधिकारी महेन्द्र कुमारी खड्काले बताउनुभयो।
4: निक साइमनबाट चाहिँ हामीलाई सीईओ एनसी सेवा, त्यो सेवा चाहिँ सञ्चालन थियो, तर अहिले त्यो संस्था चाहिँ यहाँबाट चाहिँ फेज आउट भएर गएको छ। त्यसले गर्दाखेरि अहिले चाहिँ यो सिएनसी सेवा अन्तर्गत पर्ने सेवाहरू चाहिँ बन्द छ। शल्यक्रिया विधिबाट चाहिँ बच्चा जन्माउने होइन, त्यो बन्द छ।
3: महिनामा औसत 30-35 जना महिलाले यहाँ प्रसूति सेवा दिने गरेका थिए। तर सेवा बन्द भएपछि यस महिनाको साउन 20 गतेसम्म जम्मा 6 जनाले मात्रै प्राकृतिक प्रसूति सेवा लिएका छन्। हाल प्राकृतिक प्रसूति सम्भव नभएका सबै गर्भवतीलाई जिल्ला बाहिर रिफर गर्ने गरिएको छ। तिरथुम सँगै संखुवासभाको मादी र मूलखर्क लगायतका क्षेत्रका सेवाग्राहीले पनि यस अस्पतालबाट सेवा लिँदै आएका थिए। सिजेरियन आवश्यक पर्ने अवस्थामा गर्भवती महिलालाई 5-6 घण्टासम्मको सड़क यात्रा गरेर धरान वा विराटनगरका सुविधा सम्पन्न अस्पताल पुग्नुपर्ने बाध्यता रहेको छ। सम्भावित जोखिमका कारण धेरै गर्भवती महिला अहिले जिल्ला अस्पतालमा प्रसूति गराउन आउने छाडेका छन्।
4: शल्यक्रिया विधिद्वारा सुत्केरी गराउने सेवा चाहिँ बन्द भइसकेपछि चाहिँ प्रसूति लिन आउने संख्या पनि एकदमै न्यून छ, घटेको छ।
3: हाल ठप्प रहेको सिजेरियन प्रसूति सेवा पुनः सञ्चालनका लागि आवश्यक पहल भइरहेको जिल्ला अस्पताल तेह्रथुमका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर खड्कलाल पयाङ्गो लिम्बुले बताउनु भयो।
5: अब 1 हप्ताभित्रै एनेस्थेसिया चाहिँ आउनुहुन्छ। शल्यक्रिया गर्ने चिकित्सक चाहिँ मन्त्रालयसँग योभन्दा 2-3 महिना अगाडिदेखि पनि निरन्तर सम्पर्कमै छौँ। यो छात्रवृत्ति करारहरू होइन आउनु भएपछि पठाउने भन्ने कुरा छ। मन्त्रालयले यसका त्यस्तो चिकित्सक राख्नलाई बजेट पनि विनियोजन गरेका छ, तर अब त्यो नियुक्ति चाहिँ होइन स्वास्थ्य मन्त्रालयबाटै हुने भएकोले उहाँहरूले नियुक्ति गरेर पठाएपछि हाम्रो काम अगाडि बढ्छ।
0: कोशी प्रदेशको मुख्यमन्त्रीमा हेकमत कुमार कार्कीलाई नै निरन्तरता दिइने भएको छ। नेकपा एमालेका सचिव कार्कीकै नेतृत्वमा कोशीमा सरकारले निरन्तरता पाउने भएको हो। पार्टी अध्यक्ष केपी ओलीसँग भएको भेटमा कार्कीले राजीनामा नदिने अडान लिएपछि अर्को निर्देशन नभएसम्म सरकारले निरन्तरता पाउने भएको हो।

0: BFBS गोरखा रेडियो हो।
1: हाँ सर।

0: परराष्ट्र मन्त्रालयले पहिलोपटक मोफा नलेज फोरमको सुरुवात गरेको छ। मन्त्रालयमा परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा फोरमको सुरुवात गरिएको हो। फोरमको पहिलो सत्रमा सगुनी सिंह साक्यले गिफ्ट आदान प्रदान मार्फत कूटनीतिक प्रवर्धन, आवास पियाले विकास सहायता तथा डाक्टर सन्तोष शर्मा पौडेलले नेपालको कूटनीति सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको छ। परराष्ट्र मन्त्री खनालले अनुसन्धानले ज्ञान बढाउने र ज्ञानले नीति निर्माणमा सहयोग पुर्याउने बताउनु भएको छ। मोफा नलेज फोरम मन्त्री तथा वरिष्ठ अधिकारीहरूले अनुसन्धानकर्ता, प्राज्ञ, थिङ्क ट्याङ्क तथा विशेषज्ञहरूसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम हो। मन्त्रालयको नीति योजना तथा अनुसन्धान महाशाखाका प्रमुख सहसचिव कौशल किशोर रायले मोफा नलेज फोरम महिनामा एकपटक सञ्चालन हुने जानकारी दिनुभएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले व्यवसायलाई कानुन अनुसार मात्र ग्यास कारोबार गर्न निर्देशन दिएको छ। पहुँच वा चिन्जानका आधारमा ग्यास बिक्री गर्ने तथा सिलिन्डर लुकाएर कृत्रिम अभाव सृजना गर्ने कार्य नगर्न कार्यालयले चेतावनी दिएको हो। ग्यास बिक्रीमा अनियमितता भएको गुनासो बढेपछि कार्यालयको निर्देशन आएको छ। यस्ता गतिविधिमाथि जिल्ला प्रशासन कार्यालय तथा अधिकार प्राप्त निकायहरूले नियमित अनुगमन गरिरहेको जनाइएको छ। अनुगमनका लागि सादा पोसाकमा सुरक्षाकर्मी समेत परिचालन गरिएको कार्यालयले जनाएको छ। कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कुमार कार्कीलाई निरन्तरता दिइने भएको छ। एमालेका सचिव कार्कीकै नेतृत्वमा कोशीमा सरकारले निरन्तरता पाउने भएको हो। पार्टी अध्यक्ष केपी ओलीसँग भएको भेटमा कार्कीले राजीनामा नदिने अडान लिएपछि अर्को निर्देशन नभएसम्म सरकारले निरन्तरता पाउने भएको हो। प्रदेश सरकारका विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा मुख्यमन्त्री कार्की, पार्टीका कोशीका अध्यक्ष घनश्याम खतिवडा लगायत नेताबीच छलफल भएको खतिवडाले जानकारी दिनुभएको छ। छलफलमा ओलीले आफूले छाड्न निर्देशन दिएका बेला मुख्यमन्त्रीहरूसित मन्त्रीहरूले राजीनामा दिनुपर्ने शर्त राख्नुभएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले सार्वजनिक स्थानबाट सबैकाले झण्डा हटाउन अपिल गरेको छ।
1: कार्यालयले सार्वजनिक स्थान तथा सड़क खण्डमा विभिन्न प्रयोजनका लागि राखिएका झण्डा पताका हटाउन सार्वजनिक अपील गरेको हो। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सूचना जारी गर्दै सार्वजनिक स्थान तथा सड़क खण्डमा विभिन्न समयमा राखिएका एकल जातीय, धार्मिक, साम्प्रदायिक तथा विशेष पहिचान जनाउने झण्डा तथा झण्डा पताका आउँदा तीन दिनभित्र हटाउन सबै पक्षसँग अपील गर्नुभएको हो। फेरि यस्ता झण्डा र ध्वजा पताका नराख्न पनि आम नागरिकलाई सुनसरी प्रशासनले अनुरोध गरेको छ।
0: सुनसरीमा धार्मिक पर्व मनाउने क्रममा दुई फरक समुदाय, हिन्दू र इस्लाम धर्मका युवाहरूबीच सार्वजनिक स्थलमा झण्डा राख्ने र हटाउने विषयमा पटक पटक झडप र विवादका घटना हुँदै आएका छन्। मुलुकका 72 जिल्लामा डेङ्गी संक्रमण पुष्टि भएको छ।
2: हाल 72 जिल्लाका 2025 जनामा डेङ्गी संक्रमण पुष्टि भएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको हो। महाशाखाको किटजन्य शाखा प्रमुख डाक्टर गोकर्ण दाहालका अनुसार पुष यता 72 जिल्लाका 2025 जनामा डेङ्गी संक्रमण पुष्टि हुँदा 2 जनाको मृत्यु भएको छ। यो अवधिमा कोशी प्रदेशमा 568, गण्डकीमा 532 र बागमतीमा 365 जनालाई डेङ्गी लागेको छ। त्यस्तै लुम्बिनीमा 343, सुदूरपश्चिममा 103, मधेसमा 72 र कर्णाली प्रदेशमा 42 जनामा डेङ्गी पुष्टि भएको छ। सँगै डेङ्गी संक्रमण बढ्ने भन्दै महाशाखाले उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। महाशाखाले घर आँगन वरपर पानी जम्न नदिन, लामखुट्टेको टोकाईबाट बच्न, पुरा बाहुला भएका लुगा लगाउन, झुल हालेर सुत्न र ज्वरो आएमा स्वास्थ्य संस्थामा परीक्षण गराउन पनि अनुरोध गरेको छ। वर्खायामसँगै डेङ्गीको जोखिम नियन्त्रण गर्न सरकारले साउनदेखि 3 महिने डेङ्गी सचेतना अभियान पनि सञ्चालन गरेको छ। महाशाखाले 3 महिने सचेतना अभियानलाई प्रभावकारी बनाउन सरकारी निकाय, स्थानीय तह र समुदायलाई आग्रह गरेको छ।
0: जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघरमा लघुवित्त ऋणीहरूको आन्दोलनका क्रममा पक्राउ परेका 3 जना जेएनजी अभियानीसँग प्रति व्यक्ति 1,00,000 रुपियाँ धरोटी मागेको छ। उनीहरूले धरोटी तिर्न नसक्ने बताएपछि कार्यालयले थुनामा पठाउन आदेश दिएको छ। कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले उनीहरूलाई 1,00,000 धरोटी बुझाउन नसकेपछि थुनामा पठाइएको पुष्टि गर्नुभएको हो। जेएनजी अभियानी अजय सोडारी, प्रकाश बम र सुनिल विकलाई प्रपक्षका लागि थुनामा पठाइएको छ। उनीहरू साउन 13 गतेदेखि थुनामै थिए। उनीहरूलाई सार्वजनिक शान्ति विरुद्धको कसरमा साउन 13 गते साँझ माइतीघरबाट प्रहरले नियन्त्रणमा लिएको थियो। यसैबीच अजय सोडारी टिमकी सुप्रिया नेपालीले 1,00,000 धरोटी तोकिएपछि आफूले सिडिओलाई भेट्न खोजे पनि कार्यालय बन्द भइसकेको भन्दै भित्र प्रवेश गर्न नदिएको बताउनु भएको छ। र मल किन्न जाँदा भारतमा पक्राउ परेका सर्लाहीको पगडा पाँचका सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंहलाई धरोटीमा छाड्न भारतीय अदालतले आदेश दिएको छ। नमस्कार, म महेन्द्र।

0: मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा तीनजना नेपाली युवक सम्पर्कविहीन भएका छन्। पोखरा 14 का अजित जीसी, युकेश गुरुङ र दिपेश गुरुङ मर्दी हिमालको हाई क्याम्पबाट तल झर्ने क्रममा हराएका प्रहरीले जनाएको छ। उनीहरूसँग सम्पर्क हुन नसकेको र मोबाइल फोन समेत बन्द रहेको माछापुछ्रे गाउँपालिका 6 भेडाबारी अस्थायी पोस्टका प्रहरी हवलदार जीवन परालले जानकारी दिनुभएको छ। हराएकाको खोजी तथा उद्धार प्रयास जारी छ। सिराहाको गोलबजार घटनामा सेती बेहोरेका व्यवसायीले क्षतिपूर्ति र सुरक्षाको ग्यारेन्टी नभएसम्म पसल नखोल्ने बताएका छन्। साउन 14 गते भएको हिंसात्मक घटनामा पसल तथा व्यवसायमा क्षति बेहोरेका मुस्लिम समुदायका व्यवसायीले सरकारबाट क्षतिपूर्ति र सुरक्षित व्यवसाय सञ्चालन गर्ने वातावरणको माग राखेका छन्। व्यवसायहरूले आन्दोलनका क्रममा आफ्नो समुदायलाई लक्ष्य गर्दै पसल, घर तथा धार्मिक स्थलमा तोडफोड, आगजनी र लुटपाट भएको बताएका छन्। घटना भएको 1 साता बितिसक्दा पनि सरकार, स्थानीय तह, व्यापार सङ्घ तथा सम्बन्धित निकायबाट आफ्नो अवस्था बुझ्न समेत कोही नआएको उनीहरूको गुनासो छ। गोलबजार 1 का 11 का वडा अध्यक्ष सोहेब अनवरले गोलबजारका 80% व्यवसायी मुस्लिम समुदायका रहेको जानकारी दिनुभएको छ। गोलबजारमा वर्षौंदेखि कपडा, जुत्ता, होटल, मल तथा अन्य व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी गोलबजार छाडेर विस्थापित हुने सोचमा पुगेको अनवरको भनाइ छ। कङ्ग्रेसले सुनसरी घटनामा सरकारले आफ्ना कमजोरी लुकाउन र जनतालाई भ्रम सर्न देखावटी समिति बनाएको आरोप लगाएको छ। पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसले घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोगको माग गर्नुभएको छ।
1: सुनसरीको देवानगंज कप्तानगंज घटनामा सरकारले संयमता पनि गुमायो, जवाफदेहिता पनि सरकारको देखिएन कि यस्तै हुन्छ सरकार? जनागरिकको प्रश्न हो। सुनसरीको लान घटनामा राज्य संयमित र जिम्मेदार भएर प्रश्न गर्न सकेन। सरकारका व्यक्तिहरू फेसबुकमा सीमित देखिए, गोली लाठी र दमनमा मात्र सरकार भेटिन थाल्यो। यो घटनालाई सरकारले ढाकछोप गर्न सक्दैन, ढाकछोप गर्न मिल्दैन। त्यसकारण सरकारी कमजोरी लुकाउने समितिका प्रति हाम्रो विश्वास छैन र त्यसैले सरकारी समिति होइन, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय उच्च स्तरीय न्यायिक आयोग गठन गर्नु पर्दछ।
0: प्रतिनिधि सभाको कानून, न्याय तथा मानवाधिकार समितिले सर्वोच्चका वरिष्ठतम न्यायाधीशलाई राजीनामा दिन वा महाभियोगको सामना गर्न धम्की दिएको दावी गर्ने 3 वटा अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ।
2: सिंहदरबारमा आज बसेको समिति बैठकले न्यायाधीशमाथि दबाव आएको भन्दै विज्ञप्ति निकालेका एमनेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ ज्युरिस्ट र ह्युमन राइट्स वाचसँग स्पष्टीकरण माग गर्न महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको हो। ती संस्थाले नेपालको स्वतन्त्र न्यायपालिका र सार्वभौम संसदको विधि निर्माण सम्बन्धी विधायकीय अधिकारमा समेत हस्तक्षेप गरेको समिति सभापति समीक्षा बासकोटाको भनाइ छ। बैठकमा कानून मन्त्री सोभिता गौतमले 3 वटा अन्तर्राष्ट्रिय संस्थाले नेपालको आन्तरिक मामिलाको विषयमा कपोल कल्पित विषयमा साझा धारणा सार्वजनिक गरेको आरोप लगाउनु भएको थियो। समितिले 3 वटा संस्थाका प्रतिनिधिलाई बोलाए पनि उनीहरू आजको बैठकमा गएनन्। बैठकले गैर सरकारी र अन्तर्राष्ट्रिय संस्थाले स्वीकृत उद्देश्य र तोकिएका काम गरे नगरेको अनुगमन र मूल्याङ्कन गर्ने व्यवस्था मिलाउन समेत सरकारलाई निर्देशन दिएको छ।
0: बेलायती रक्षा मन्त्रीमा नियुक्त भएपछि पहिलोपल्ट वेस स्ट्रिटिङले युक्रेनको किव भ्रमण गर्नुभएको छ। रुसी आक्रमणमा 21 जनाको ज्यान गएका बेला मन्त्री स्ट्रिटिङले सो मुलुकको भ्रमण गर्नुभएको छ। सैन्य विश्लेषक प्राध्यापक माइकल क्लार्कले वाइल्ड बेरिज नामक अनलाइन विक्रेतामाथिको आक्रमणले रुस आक्रमक भएको देखाउने बताउनु भएको छ।
3: They're actually offending the Russians. They're really hurting them by going for these Wildberries warehouses. They've hit, as of this morning, they've hit 14 of the 15 biggest warehouses. And Wildberries themselves are talking about establishing their warehouses now in Kazakhstan next year, which shows you that Wildberries don't think this war is going to be over anytime soon.
0: एबिस डोनेस्कका प्रमुखले रुसको आक्रमण जोखिम देखिएको भन्दै कार्माटोस्क शहर छाड्न स्वयं परिवारलाई आग्रह गरेका छन्। जापानमा हुने 20 एसियाली खेलकुदमा नेपालबाट 136 खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषदले आउँदो सेप्टेम्बर 19 अक्टोबर 4 हुने एसियाली खेलकुदमा 22 खेलमा सहभागी हुने खेलाडी संख्या टुङ्गो लगाएको हो। परिषदले एसियाली खेलकुदका लागि खेलाडी र प्रशिक्षक गरी 168 जना नेपालबाट जापान जाने जनाएको छ। 20 एसियाली खेलकुदमा नेपाल कराते र कबड्डीसँगै आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, साइक्लिङ, गल्फ, जुडो, कुस्ती, भलिबल लगायत खेलमा सहभागिता।
4: गोर्खा रेडियो हो।

0: ब्रोडपिक हिमालमा निधन भएका आरोही पूर्वबहादुर गुरुङको शव आज बिहिबार नेपाल ल्याइने भएको छ। सांसद तथा आरोही मिङमा डेभिड शेर्पाले आरोही गुरुङको शव पाकिस्तानबाट बिहिबार साँझ फर्किन लागेको जानकारी दिनुभएको छ। विगतमा पाकिस्तानबाट फर्किँदा खोजेका साथ फर्केको अनुभव भए पनि यसपालि दुखी भएर फर्किन लागेको उहाँले बताउनु भएको छ। नेपाल सरकार पर्यटन विभाग लगायत निकायसँग सहकार्य गरेर आरोही गुरुङको शव ल्याउन लागि शेर्पाले बताउनु भएको छ। पर्वतारोही निर्मल पूर्जा, निमा शेर्पा, किलु शेर्पा तथा चिनिया पर्वतारोही झोङ वाङको शव सफलतापूर्वक निकालेर आधार शिविरमा सुरक्षित रूपमा ल्याइएको छ। निधन भएका तीनजनाको शव निकाल्न बाँकी रहेको पाकिस्तान अल्पाइन क्लबले जनाएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा मुछिएका सचिव डन्डुराज घिमिरे विशेष अदालतको आदेशपछि धरोटीमा रिहा हुनुभएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले घिमिरेलाई 4 लाख रुपियाँ धरोटीमा रिहा गर्न आदेश दिएको हो। अदालतको आदेशअनुसार तोकिएको धरोटी बुझाएर रिहा हुनुभएको छ। यसै मुद्दामा अदालतले पूर्व सचिव महेश्वर नेउपानेलाई पनि 4.5 लाख रुपियाँ धरोटीमा रिहा गर्न आदेश दिएको छ। यसअघि सोही दिन पूर्व अर्थ सचिव शङ्कर प्रसाद अधिकारी र पूर्व सचिव केवल भण्डारीसँग पनि धरोटी माग गर्ने आदेश भएको थियो। विमानस्थल निर्माणका क्रममा 3.62 अर्ब रुपियाँभन्दा बढी नोक्सानी पुगेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको वैशाख 24 गते मुद्दा चलाएको थियो। मुद्दामा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसहित 13 जनालाई प्रतिवादी बनाइएको छ। परराष्ट्र मन्त्रालयले पहिलोपटक मोफा नलेज फोरमको सुरुवात गरेको छ। मन्त्रालयमा परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा फोरमको सुरुवात गरिएको हो। फोरमको पहिलो सत्रमा सगुनी सिंह साक्केले गिफ्ट आदान प्रदान मार्फत कूटनीतिक प्रवर्धन, आवास पियाले विकास सहायता तथा डाक्टर सन्तोष शर्मा पौडेलले नेपालको कूटनीति सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको छ। मोफा नलेज फोरम मन्त्री तथा वरिष्ठ अधिकारीले अनुसन्धानकर्ता, प्राज्ञ, थिङ्क ट्याङ्क तथा विषय विज्ञहरूसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम हो। मन्त्रालयको नीति योजना तथा अनुसन्धान महाशाखाका प्रमुख सहसचिव कौशल किशोर रायले मोफा नलेज फोरम महिनामा एकपटक सञ्चालन हुने जानकारी दिनुभएको छ। जिल्ला अस्पताल तेह्रथुममा शल्यक्रिया मार्फत हुने प्रसूति सेवा ठप पाउँदा सेवाग्राही मारमा परेका छन्। बबिता राईको रिपोर्ट।
1: यहाँ हुँदा खर्च पनि कम हुने, सुविधा पनि राम्रो, नजिकै मेरो रिफर डेट कार्ड हो। यहाँ अपरेसन नहुने भएर अब रिफर तलै जानुपर्ने भयो। उहाँ डक्टर भएको भए यहीँ हुन्थ्यो, डक्टर हुनुहुन्न अरे, त्यही भएर रिफर दिनुभएको छ।
2: प्रसुतिको कार्यक्रम यो अस्पतालमा बन्द जस्तै छ, यसले गर्दा तेह्रथुमवासी हाम्रा महिला चेलीबेटीहरूलाई धेरै नै समस्या परेको छ। यो जिल्लामा ठुलै समस्या परेको छ। अब सरकारले चाँडोभन्दा चाँडै यसमा ध्यान दिनुपर्छ। आफै नेपालको सरकारले यो प्रोग्राम चाँडै सञ्चालन गर्नुपर्छ।
3: स्थानीय सेवाग्राहीहरू विगत 10 वर्षदेखि निक साइमन नामक गैर सरकारी संस्थाको सहयोगमा एनडीजीपी चिकित्सक, मेडिकल अधिकृत स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, बायोमेडिकल टेक्निसियन र एनेस्थेसिया असिस्टेन्ट सहित आवश्यक जनशक्ति व्यवस्थापन हुँदै आएको थियो। तर परियोजना समाप्त भएपछि आवश्यक जनशक्ति अभावका कारण सिजेरियन प्रसूति सेवा ठप्प भएको जिल्ला अस्पताल तेह्रथुमकी सूचना अधिकारी महेन्द्र कुमारी खड्काले बताउनुभयो।
4: निक साइमनबाट हामीलाई सीईओएनसी सेवा, त्यो सेवा चाहिँ सञ्चालन थियो, तर अहिले त्यो संस्था चाहिँ यहाँबाट चाहिँ फेज आउट भएर गएको छ। त्यसले गर्दाखेरि अहिले चाहिँ यो सीएनसी सेवा अन्तर्गत पर्ने सेवाहरू चाहिँ बन्द छ। शल्यक्रिया विधिबाट चाहिँ बच्चा जन्माउने होइन, त्यो बन्द छ।
3: महिनामा औसत 30-35 जना महिलाले यहाँ प्रसूति सेवा दिने गरेका थिए, तर सेवा बन्द भएपछि यस महिनाको साउन 20 गतेसम्म जम्मा 6 जनाले मात्रै प्राकृतिक प्रसूति सेवा लिएका छन्। हाल प्राकृतिक प्रसूति सम्भव नभएका सबै गर्भवतीलाई जिल्ला बाहिर रिफर गर्ने गरिएको छ। तेह्रथुमसँगै संखुवा सभाको मादी र मूलखर्क लगायतका क्षेत्रका सेवाग्राहीले पनि यस अस्पतालबाट सेवा लिँदै आएका थिए। सिजेरियन आवश्यक पर्ने अवस्थामा गर्भवती महिलालाई 5-6 घण्टासम्मको सड़क यात्रा गरेर धरान वा विराटनगरका सुविधा सम्पन्न अस्पताल पुग्नुपर्ने बाध्यता रहेको छ। सम्भावित जोखिमका कारण धेरै गर्भवती महिला अहिले जिल्ला अस्पतालमा प्रसूति गराउन आउने छाडेका छन्।
4: शल्यक्रिया विधिद्वारा सुत्केरी गराउने सेवा चाहिँ बन्द भइसकेपछि चाहिँ प्रसूति लिन आउने संख्या पनि एकदमै न्यून छ, घटेको छ।
3: हाल ठप्प रहेको सिजेरियन प्रसूति सेवा पुनः सञ्चालनका लागि आवश्यक पहल भइरहेको जिल्ला अस्पताल तेह्रथुमका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर खड्कलाल पयाङ्गो लिम्बुले बताउनुभयो।
0: जिल्ला प्रशासन कार्यालय काठमाडौँले व्यवसायलाई कानून अनुसार मात्र कारोबार गर्न, ग्यासको कारोबार गर्न निर्देशन दिएको छ। पहुँच वा चिन्जानका आधारमा ग्यास बिक्री गर्ने तथा सिलिन्डर रुकाएर कृत्रिम अभाव सिर्जना गर्ने कार्य नगर्न कार्यालयले चेतावनी दिएको हो।

0: सर्वोच्च अदालतका न्यायाधीशमाथि दबाब बढाइएको विषयमा अन्तर्राष्ट्रिय संस्थाको चासोलाई स्वाभाविक मान्न सुझाव दिइएको छ। संसदको कानून न्याय तथा मानवाधिकार समितिमा संविधानविद डाक्टर विपिन अधिकारीले अन्तर्राष्ट्रिय संस्थाहरूको चासो अन्यथा लिनुपर्ने खालको होइन भन्नुभएको छ।
1: सार्वजनिक रूपमा आएका विवरणहरू छन्, त्यसले कसैलाई महाभियोग लाउनु पर्ने अवस्था छ त भन्दा त्यस्तो छैन। र जसरी सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिफ्यालका बारेमा टिका टिप्पणी भएको छ प्रेसमा, मिडियामा, र यो सरकारको टिका टिप्पणी गर्दाखेरि यो कुरालाई अत्यधिक रूपमा, अब सही र गलतको कुरा मात्र भएन, त्यसलाई अत्यधिक रूपमा प्रस्तुत गरिएको हुनाले यतिको संस्थाहरूले त्यसलाई न्यायिक जानकारीमा लिन्छ भन्दा हामीले त्यसलाई विडम्बना मान्नु हुँदैन जस्तो लाग्छ मलाई।
0: डाक्टर अधिकारीले मानव अधिकार घोषणा पत्र मानिसकेको नेपालका सरकारी अधिकारीहरूले मान्यता प्राप्त संस्थाको चासोलाई स्वीकारेर गल्ती सुधार्न मौका भएको उल्लेख गर्नुभएको छ। कुनै मुलुकमा मानव अधिकारको अवस्था खस्किन लागेको अवस्थामा खबरदारीका रूपमा लिएर प्रतिबद्धता जाहेर गर्न उहाँको सल्लाह छ।
1: यस्ता संस्थाहरूसँग डिल गर्दाखेरि हामीले आफ्नो कुरो फर्मली भन्दा पनि पुग्दछ, र उनीहरू जस्तो भनौँ एउटा के भने प्रतीकात्मक रूपमा आफ्नो टिप्पणी ल्याएर नेपालमा हुनसक्ने जुन एउटा कठोर अभ्यासहरू छ त्यसलाई रोक्ने मात्र नियतले पनि चाहिँ मानव अधिकार क्षेत्रका चाहिँ सङ्घ संस्थाहरूले यस्तो चाहिँ टिप्पणी गर्ने गर्छन्। त त्यो के भने अन्तत त्यसको उद्देश्य चाहिँ ह्युमन राइट्सको प्रोटेक्सन, यसको प्रमोसन र यसको चाहिँ संस्थागत विकास नै हो।
0: काठमाडौँका होटल तथा रेस्टुरेन्टहरूमा हुक्का तथा चुरोट सेवनमा कडाई गरिने भएको छ। अव्यवस्थित रूपमा हुक्का तथा चुरोट जस्ता सुर्तीजन्य पदार्थ सेवन गर्ने प्रवृत्ति बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना निकालेको हो। सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति रिजालले सूचना जारी गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमित गर्ने ऐन 2068 पूर्ण पालना गर्न भन्नुभएको छ। यसअनुसार अब होटल र रेस्टुरेन्टहरूले आफ्नो व्यावसायिक स्थलमा धुम्रपान गर्न मिल्ने र नमिल्ने स्थान स्पष्ट रूपमा छुट्याउनु पर्नेछ। धुमपान गर्न मिल्ने स्थानलाई चारैतिरबाट पूर्ण रूपमा बन्द गरी अन्य ग्राहक वा क्षेत्रमा असर नपुग्ने किसिमले व्यवस्थापन गर्नुपर्नेछ। चालु आर्थिक वर्षमा उखु किसानले पाउनुपर्ने 92% रकम मिलहरूले भुक्तानी गरिसकेको सरकारले जनाएको छ। 13 चिनी मिलबाट 68,000 उखु किसानले पाउनुपर्ने 13,76,00,000,000 धेरैजसो दिइसकिएको सरकारका प्रवक्ताको भनाइ छ। विगतमा उखु किसानले भुक्तानीका लागि 6-8 महिनासम्म कुर्नुपर्ने बाध्यता रहेकोमा यस वर्ष समयमै उपलब्ध हुन थालेको प्रवक्ता सस्मित पोखरेलको भनाइ छ। सरकारका तर्फबाट दिइने प्रति क्विन्टल 70 रुपियाँ दरले 1,52,00,000,000 अनुदान रकम पनि सम्बन्धित निकायमा निकासा भएको छ। अब खबर फटाफट।
2: विदेशबाट आउने नेपालीलाई अपरिचित दलाल वा अरू व्यक्तिको प्रलोभनमा परेर सुन, बहुमूल्य धातु र अरू सामान पनि नल्याउन सरकारको आग्रह, अरू कसैले केही चिज राख्न दिएमा पनि बिल लगायतका कागजात हेरी बुझिकन दिन र शंकास्पद लागेमा सुरक्षा निकायलाई जानकारी दिन अनुरोध। धनुषा जिल्ला अदालतमा गएको वर्ष दिनमा आएका 500 सम्बन्ध विच्छेदका मुद्दा मध्ये 281 फैसला, 219 मुद्दाको छिनोफानो हुन बाँकी। साउन लागे यता चितवनमा 57 जुवाडी पक्राउ, खालबाट 8,38,000 नगद पनि बरामद। गएको वैशाखदेखि असारसम्ममा मुलुकभरबाट 67 हतियार सहित 84 पक्राउ, पक्राउ परेकाबाट 2-2 चाइनिज पिस्तोल र पिस्तोल सहित 1 रिभोल्भर, 9 कटुवा पिस्तोल, 41 भरुवा बन्दुक र 3 इयर गन सहित एसएलआरको 263 गोली समेत बरामद भएको प्रहरीको तथ्याङ्क। पूर्वी नाका काँकडभिट्टाबाट वर्ष दिनभित्र 4,92,00,00,000 हाराहारीको कच्चा जुट आयात, पोहोरभन्दा यसपालि 57,54,00,000 बढीको जुट आयो। र चितवन निकुञ्जको सौराहा क्षेत्रमा 2 यता नयाँ जंगली हात्ती देखा पर्यो। केही दिन अघि हात्ती प्रजनन केन्द्र पुगेको नयाँ हात्तीलाई अरू जंगली हात्तीले लखेटेपछि सौराहाको मध्यवर्ती वन क्षेत्रमा बस्दै।
0: जर्मनीको लेक्सिक विमानस्थलमा विस्फोटक बोकेको ड्रोन बरामद भएको छ। राति जहाजसँग ठोकिएको अर्को वस्तुमाथिको अनुसन्धान पनि भइरहेको प्रहरीले जनाएको छ। जर्मन राजनीतिज्ञ युर्गेन हार्टले यी घटनामा रुसको हात हुन सक्ने बताउनु भएको छ।
3: यति नै।

0: कप्तानगंज घटनापछि सुनसरीमा विभिन्न कारणले 40 जना घाइते भएको खुलेको छ। साम्प्रदायिक तनाव र हिंसात्मक घटनापछि मृत्यु हुनेको संख्या 3 पुगेको डीएसपी चन्द्र खड्काले जानकारी दिनुभएको छ। घाइते मध्ये 12 जना उपचाररत छन् भने 25 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। घटनाका क्रममा 69 वटा सवारी साधनमा क्षति पुगेको प्रहरीले जनाएको छ। तीमध्ये 2 पाङ्ग्रे 52 वटा सवारी साधनमा क्षति पुगेको छ। त्यस्तै सर्वसाधारणका 112 वटा सम्पत्तिमा क्षति पुगेको विवरण प्रहरीले सार्वजनिक गरेको छ। मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा 3 जना नेपाली युवक सम्पर्कविहीन भएका छन्। पोखरा 14 का अजित जेसी, युकेश गुरुङ र दिपेश गुरुङ मर्दी हिमालको हाई क्याम्पबाट तल झर्ने क्रममा हराएका प्रहरीले जनाएको छ। उनीहरूसँग सम्पर्क हुन नसकेको र मोबाइल फोन समेत बन्द रहेको माछा पुछरी गाउँपालिका छ भेडाबारी अस्थायी पोस्टका प्रहरी हवलदार जीवन बरालले जानकारी दिनुभएको छ। हराएकाको खोजी तथा उद्धार प्रयास जारी छ। झापाको अर्जुनधारा 2 टाङटिङ खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको शवको पहिचान खुलेको छ। डिएसपी रञ्जन अभाका अनुसार बुद्धशान्ति गाउँपालिका 1 बुधबारे नमुना टोलका 68 वर्षीय पद्मबहादुर थेगिम लिम्बुको शव भेटिएको हो। लिम्बुलाई खोज्न इलाका प्रहरी कार्यालय अनारमणिबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ। मृत्युको कारण शव परीक्षण प्रतिवेदनपछि खुल्ने प्रहरीले जनाएको छ। बजेट अभावले कैलालीको धनगढीमा शिवपुरी वन्यजन्तु उद्धार केन्द्र सङ्कटमा परेको छ। नेपालगञ्जबाट दिलबहादुर केसीको रिपोर्ट।
1: डिभिजन वन कार्यालय धनगढी र शिवपुरी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा 2077 सालमा स्थापना गरिएको केन्द्रले सुरुदेखि नै उद्धार गरिएका वन्यजन्तुको उपचार र संरक्षण गर्दै आएको छ। आवश्यक बजेट पूर्वाधार र सरकारी सहयोग नपाउँदा केन्द्र अहिले संकटमा परेको छ। हाल केन्द्रमा 2 नीलगाई 12 वटा चित्तल एउटा चरीबाघ संरक्षणमा राखिएको छ। तत्कालीन वन डिभिजन कार्यालयका प्रमुख रामचन्द्र कडेलको पहलमा घाइते चित्तलको उपचारबाट केन्द्र सुरु भएको थियो। त्यस यता शिवपुरी सामुदायिक वन उपभोक्ता समूहले आफ्नै स्रोत साधनबाट केन्द्र सञ्चालन गर्दै समूहका अध्यक्ष कृष्ण पनेरु,
2: हामी मात्रै लाग्दा त सम्भव नहुँदो रहेछ। यो झन्डै 4 वर्षको अवधिमा स्थानीय सरकार र प्रदेश सरकारबाट कुनै किसिमको पनि यस उद्धार केन्द्रमा सहयोग भएको चाहिँ अवस्था छैन।
1: वन्य जन्तुको दैनिक स्याहार सुसार समेत कठिन बन्दै गएको छ। केन्द्रमा रहेका वन्य जन्तुका लागि दैनिक 1 क्विन्टल हरियो घाँस, केरा लगायतको चारो आवश्यक पर्ने गर्छ। त्यो जुटाउनु पनि कठिन छ। अहिले गाउँ घरबाट मागेर चारो व्यवस्थापन गर्ने काम भइरहेको चारो व्यवस्थापन समितिका संयोजक गणेश सिंह धामी बताउनुहुन्छ।
3: घाइते टुरा जनावरलाई चारोको आहारका निमित्त हामी केराको थाम भयो, अरू मकै भयो, चोकर भयो, अरू ढुटो भयो, यिनीहरू भनौ गाउँ घरबाट अब केराको थामहरू ल्याउने र यिनीहरूलाई आहार पूर्ण रूपमा आहार दिनुपर्छ भनेर हामी चाहिँ लागि परेका छौँ।
1: स्थापना कालमा तत्कालीन धनगढी उपमहानगरपालिकाका नगर प्रमुख निर्मबहादुर ओटको कार्यकालमा पिकनिक स्पट, चिल्ड्रेन पार्क, मिनी जूको अवधारणा अघि सारिएको थियो। त्यस यता केन्द्रको विकासमा कुनै पनि निकायबाट सहयोग नभएको सामुदायिक वन समूहको भनाइरहेको छ।
0: जिल्ला प्रशासन कार्यालय काठमाडौँले व्यवसायलाई कानून अनुसार मात्र ग्यास कारोबार गर्न निर्देशन दिएको छ। पहुँच वा चिन्जानका आधारमा ग्यास बिक्री गर्ने तथा सिलिन्डर लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने कार्य नगर्न कार्यालयले चेतावनी दिएको हो। ग्यास बिक्रीमा अनियमितता भएको गुनासो बढेपछि कार्यालयको निर्देशन आएको छ। यस्ता गतिविधिमाथि जिल्ला प्रशासन कार्यालय तथा अधिकार प्राप्त निकायले नियमित अनुगमन गरिरहेको जनाइएको छ। अनुगमनका लागि सादा पोसाकमा सुरक्षाकर्मी समेत परिचालन गरिएको कार्यालयले जनाएको छ। काठमाडौँको केसरीमा बनेको ढल प्रशोधन केन्द्रले दैनिक 3 करोड 24 लाख लिटर ढल प्रशोधन गर्न थालेको छ। आयोजना कार्यान्वयन निर्देशनालय पिआइडीले बनाएको केन्द्रले ढल प्रशोधन गरिरहेको पिआइडीका प्रमुख इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभएको छ। पिआइडीले सल्लाघारी, कोडकु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा समेत केन्द्र निर्माण गरिरहेको छ। बेलायती रक्षा मन्त्रीमा नियुक्त भएपछि पहिलोपल्ट वेस स्ट्रिटिङले युक्रेनको किव भ्रमण गर्नुभएको छ। रुसी आक्रमणमा 21 जनाको ज्यान गएका बेला मन्त्री स्ट्रिटिङले समुलुकको भ्रमण गर्नुभएको छ। सैन्य विश्लेषक प्राध्यापक माइकल क्लार्कले वाइल्ड पेरिस नामक अनलाइन वीरतामाथिको आक्रमणले रुस आक्रमक भएको देखाउने बताउनु भएको छ।
4: They're actually offending the Russians. They're really hurting them by going for these Wildberries warehouses. They've hit, as of this morning, they've hit 14 of the 15 biggest warehouses. And Wildberries themselves are talking about establishing their warehouses now in Kazakhstan.
5: Hi, yes. Namaskar.
6: Namaskar. Namaskar. Namaskar. Namaskar. Namaskar. Namaskar. Namaskar. Namaskar. Namaskar. Namaskar. Namaskar. Namaskar. Namaskar. Namaskar. Namaskar. Namaskar.

0: काठमाडौँमा आगामी भदौ 7 देखि 13 गतेसम्म तय भएको तिब्बती सम्मेलन रोकिएको छ। 17 इन्टरनेसनल एसोसिएसन फर टिबेटन स्टडिज आइएटिएस सम्मेलन तयारी भए पनि सरकारको निर्देशनमा रोकिएको हो। सम्मेलनको आयोजक संयोजक समेत रहेका हिमालय सेन्टर फर एसियन स्टडिज हिकासका निर्देशक सागर राज शर्माले सम्मेलन नगरिने भएको जानकारी दिनुभएको हो। सम्मेलन नगर्न चीनले दबाब दिएको भनिएको थियो। आइएटिएसको काठमाडौँ सम्मेलन हिकास र सेन्टर फर बुद्धिस्ट स्टडिज राङजुङ इन्स्टिच्युटले आयोजना गरेका थिए। सो कार्यक्रमका लागि सोल्टीसहितका काठमाडौँका अधिकांश 5-तारे होटल बुकिङ भइसकेका थिए। चालु आर्थिक वर्षमा उखु किसानले पाउनुपर्ने 92% रकम मिलहरूले भुक्तानी गरिसकेको सरकारले जनाएको छ। 13 चिनी मिलबाट 68,000 उखु किसानले पाउनुपर्ने 13,76 करोडमध्ये धेरैजसो दिइसकिएको सरकारका प्रवक्ताको भनाइ छ। विगतमा उखु किसानले भुक्तानीका लागि 6 देखि 8 महिनासम्म कुर्नुपर्ने बाध्यता रहेकोमा यस वर्ष समयमै उपलब्ध हुन थालेको प्रवक्ता सस्मित पोखरेलको भनाइ छ। सरकारका तर्फबाट दिइने प्रति क्विन्टल 70 रुपियाँ दरले 1,52 करोड अनुदान रकम पनि सम्बन्धित निकायमा निकासा भएको छ। जिल्ला अस्पताल 13 थुममा शल्यक्रिया मार्फत हुने प्रसुति सेवा टप्पाउँदा सेवाग्राही मारमा परेका छन्। गत असार मसान्त यता अस्पतालमा सिजेरियन शल्यक्रिया मार्फत हुने प्रसुति सेवा बन्द भएपछि गर्भवती महिलाले सहज सेवा पाउन सकेका छैनन्। बबिता राईको रिपोर्ट।
1: यहाँ हुँदा खर्च पनि कम हुने, सुविधा पनि राम्रो, नजिकै मेरो रिफर डेट कार्ड हो। यहाँ अपरेसन नहुने भएर अब रिफर तलै जानुपर्ने भयो। डक्टर भएको भए यहीँ हुन्थ्यो, डक्टर हुनुहुन्न अरे, त्यही भएर रिफर दिनुभएको छ।
2: प्रसुतिको कार्यक्रम यो अस्पतालमा बन्द जस्तै छ, यसले गर्दा तेर्थुमवासी हाम्रा महिला चेलीबेटीहरूलाई धेरै नै समस्या परेको छ। यो जिल्लामा ठुलै समस्या परेको छ। अब सरकारले चाँडै यसमा ध्यान दिनुपर्छ, आफै नेपालको सरकारले यो प्रोग्राम चाँडै सञ्चालन गर्नुपर्छ।
3: स्थानीय सेवाग्राहीहरू विगत 10 वर्षदेखि निक साइमन नामक गैर सरकारी संस्थाको सहयोगमा एमडीजीपी चिकित्सक, मेडिकल अधिकृत स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, बायोमेडिकल टेक्निसियन र एनेस्थेसिया असिस्टेन्ट सहित आवश्यक जनशक्ति व्यवस्थापन हुँदै आएको थियो। तर परियोजना समाप्त भएपछि आवश्यक जनशक्ति अभावका कारण सिजेरियन प्रसुति सेवा ठप्प भएको जिल्ला अस्पताल तिरथुमकी सूचना अधिकारी महेन्द्र कुमारी खड्काले बताउनुभयो।
4: निक साइमनबाट चाहिँ हामीलाई सीईओएनसी सेवा, त्यो सेवा चाहिँ सञ्चालन थियो, तर अहिले त्यो संस्था चाहिँ यहाँबाट चाहिँ फेज आउट भएर गएको छ। त्यसले गर्दाखेरि अहिले चाहिँ यो सीएनसी सेवा अन्तर्गत पर्ने सेवाहरू चाहिँ बन्द छ। शल्यक्रिया विधिबाट चाहिँ बच्चा जन्माउने होइन, त्यो बन्द छ।
3: महिनामा औसत 30 देखि 35 जना महिलाले यहाँ प्रसुति सेवा दिने गरेका थिए, तर सेवा बन्द भएपछि यस महिनाको साउन 20 गतेसम्म जम्मा 6 जनाले मात्रै प्राकृतिक प्रसुति सेवा लिएका छन्। हाल प्राकृतिक प्रसुति सम्भव नभएका सबै गर्भवतीलाई जिल्ला बाहिर रिफर गर्ने गरिएको छ। तिरथुम सँगै संखुवा सभाको मादी र मूलखर्क लगायत क्षेत्रका सेवाग्राहीले पनि यस अस्पतालबाट सेवा लिँदै आएका थिए। सिजेरियन आवश्यक पर्ने अवस्थामा गर्भवती महिलालाई 5 देखि 6 घण्टासम्मको सड़क यात्रा गरेर धरान वा विराटनगरका सुविधा सम्पन्न अस्पताल पुग्नुपर्ने बाध्यता रहेको छ। सम्भावित जोखिमका कारण धेरै गर्भवती महिला अहिले जिल्ला अस्पतालमा प्रसुति गराउन आउने छाडेका छन्।
4: शल्यक्रिया विधिद्वारा सुत्केरी गराउने सेवा चाहिँ बन्द भइसकेपछि चाहिँ प्रसुति लिन आउने संख्या पनि एकदमै न्यून छ, घटेको छ।
3: हाल ठप्प रहेको सिजेरियन प्रसुति सेवा पुनः सञ्चालनका लागि आवश्यक पहल भइरहेको जिल्ला अस्पताल तेह्रथुमका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर खड्कलाल पयाङ्गो लिम्बुले बताउनुभयो।
5: अब 1 हप्ताभित्रै एनेस्थेसिया चाहिँ आउनुहुन्छ। शल्यक्रिया गर्ने चिकित्सक चाहिँ मन्त्रालयसँग योभन्दा 2-3 महिना अगाडिदेखि पनि निरन्तर सम्पर्कमै छौँ। यो छात्रवृत्ति करारहरू होइन आउनु भएपछि पठाउने भन्ने कुरा छ। मन्त्रालयले यसबार त्यस्तो चिकित्सक राख्नलाई बजेट पनि विनियोजन गरेका छ, तर अब त्यो नियुक्ति चाहिँ होइन स्वास्थ्य मन्त्रालयबाटै हुने भएकोले उहाँहरूले नियुक्ति गरेर पठाएपछि हाम्रो काम अगाडि बढ्छ।
0: अब खबर फटाफट।
6: विदेशबाट आउने नेपालीलाई अपरिचित दलाल वा अरू व्यक्तिको प्रलोभनमा परेर सुन, बहुमूल्य धातु र अरू सामान पनि नल्याउन सरकारको आग्रह। अरू कसैले केही चीज राख्न दिएमा पनि बिल लगायतका कागजात हेरी बुझिकन दिन र शंकास्पद लागेमा सुरक्षा निकायलाई जानकारी दिन अनुरोध। धनुषा जिल्ला अदालतमा गएको वर्ष दिनमा आएका 500 सम्बन्ध विच्छेदका मुद्दा मध्ये 281 फैसला, 219 मुद्दाको छिनोफानो हुन बाँकी। साउन लागे यता चितवनमा 57 जना जुवाडी पक्राउ, खालबाट 8,38,000 नगद पनि बरामद। गएको वैशाखदेखि असारसम्ममा मुलुकभरबाट 67 हतियार सहित 84 जना पक्राउ परेकाबाट 2 चाइनिज पिस्तोल र पिस्तोल सहित 1 रिभोल्भर 9 फटुवा पिस्तोल 1 छोटा फटुवा बन्दुक र 3 गोली समेत बरामद भएको प्रहरीको तथ्याङ्क।

0: सरकारले तथ्याङ्क नियमावली पहिलो संशोधन 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले गरेको निर्णयअनुसार नियमावलीका विभिन्न 5 नियम तथा अनुसूचीमा संशोधन भएको छ। सूक्ष्म कोरा तथ्याङ्क तथा गणना क्षेत्र नक्सा उपलब्ध गराउँदा लाग्ने शुल्कमा संशोधन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। गणना शीर्षकमा विद्यालय कलेज विश्वविद्यालयका लागि विद्यार्थीका लागि लाग्ने शुल्क 4,000 रहेकामा 2,000 रुपियाँ कायम गरिएको छ। सर्वेक्षण अन्तर्गत विद्यालय कलेज विश्वविद्यालयका विद्यार्थीका लागि लाग्दै आएको 2,500 घटाएर 1,200 रुपियाँ कायम गरिएको छ। साथै गणना क्षेत्र नक्सा शीर्षक थप गरी संस्थाका लागि 200 र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका लागि 300 रुपियाँ शुल्क निर्धारण गरिएको कार्यालयले जनाएको छ। सर्वोच्च अदालतका न्यायाधीशमाथि दबाव बढाइएको विषयमा अन्तर्राष्ट्रिय संस्थाको चासोलाई स्वाभाविक मान्न सुझाव दिइएको छ। संसदको कानून न्याय तथा मानवाधिकार समितिमा संविधानविद डाक्टर विपिन अधिकारीले अन्तर्राष्ट्रिय संस्थाहरूको चासो अन्यथा लिनुपर्ने खालको होइन भन्नुभएको छ।
1: सार्वजनिक रूपमा आएका विवरणहरू छन्, त्यसले कसैलाई महाभियोग लाउनु पर्ने अवस्था छ त भन्दा त्यस्तो छैन। र जसरी सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिफ्यालका बारेमा टिका टिप्पणी भएको छ प्रेसमा, मिडियामा, र यो सरकारको टिका टिप्पणी गर्दाखेरि यो कुरालाई अत्यधिक रूपमा, अब सही र गलतको कुरा मात्र भएन, त्यसलाई अत्यधिक रूपमा प्रस्तुत गरिएको हुनाले यतिको संस्थाहरूले त्यसलाई न्यायिक जानकारीमा लिन्छ भन्दा हामीले त्यसलाई विडम्बना मान्नु हुँदैन जस्तो लाग्छ मलाई।
0: डाक्टर अधिकारीले मानव अधिकार घोषणा पत्र मानिसकेको नेपालका सरकारी अधिकारीहरूले मान्यता प्राप्त संस्थाको चासोलाई स्वीकारेर गल्ती सुधार्ने मौका भएको उल्लेख गर्नुभएको छ। कुनै मुलुकमा मानव अधिकारको अवस्था खस्किन लागेको अवस्थामा खबरदारीका रूपमा लिएर प्रतिबद्धता जाहेर गर्न उहाँको सल्लाह छ।
1: यस्ता संस्थाहरूसँग डिल गर्दाखेरि हामीले आफ्नो कुरो फर्मली भन्दा पनि पुग्दछ र उनीहरू जस्तो भनौँ एउटा के भने प्रतीकात्मक रूपमा आफ्नो टिप्पणी ल्याएर नेपालमा हुन सक्ने जुन एउटा कठोर अभ्यासहरू छ त्यसलाई रोक्ने मात्र नियतले पनि चाहिँ मानव अधिकार क्षेत्रका चाहिँ सङ्घ संस्थाहरूले यस्तो चाहिँ टिप्पणी गर्ने गर्छन्। त त्यो के भने अन्तत त्यसको उद्देश्य चाहिँ ह्युमन राइट्सको प्रोटेक्सन, यसको प्रमोसन र यसको चाहिँ संस्थागत विकासमै हो।
0: परराष्ट्र मन्त्रालयले पहिलोपटक मोफा नलेज फोरमको सुरुवात गरेको छ। मन्त्रालयमा परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा फोरम सुरुवात गरिएको हो। फोरमको पहिलो सत्रमा सगुनी सिंह साक्केले गिफ्ट आदान प्रदान मार्फत कूटनीतिक प्रवर्धन, आवास पियाले विकास सहायता तथा डाक्टर सन्तोष शर्मा पौडेलले नेपालको कूटनीति सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको हो। फोरम मन्त्री तथा वरिष्ठ अधिकारीले अनुसन्धानकर्ता, प्राज्ञ, थिङ्क ट्याङ्क तथा विषय विज्ञसँग प्रत्यक्ष संवाद गर्ने मासिक कार्यक्रम भएको सहसचिव कौशल किशोर रायले जानकारी दिनुभएको छ। विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान किसिङले ग्यास सिलिन्डरमा निर्भरता घटाउन इन्डक्सन चुलोमा सहुलियत दिन आग्रह गर्नुभएको छ। सार्वजनिक टिप्पणी गर्दै किसिङले खाना पकाउने ग्यासको चरम अभावले नागरिकको जनजीवन कष्टकर बनेको उल्लेख गर्नुभएको छ। सरकारले ग्यासको सहज आपूर्ति तत्काल सुनिश्चित गर्दै विद्युतीय चुलोको प्रयोग बढाउन घरायसी विद्युतमा लगाइएको कर फिर्ता लिनुपर्ने उहाँको सुझाव छ। उत्पादित विद्युतको अधिकतम उपयोग र निर्यातका लागि प्रभावकारी योजना लागू गर्दै नेपाल विद्युत प्राधिकरणलाई सक्षम र प्रभावकारी बनाउन उहाँले सरकारसँग माग राख्नुभएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले व्यवसायले कानून अनुसार मात्र ग्यास कारोबार गर्न निर्देशन दिएको छ। पहुँच वा चिन्जानका आधारमा ग्यास बिक्री गर्ने तथा सिलिन्डर रुकाएर कृत्रिम अभाव सिर्जना गर्ने कार्य नगर्न कार्यालयले चेतावनी दिएको हो। ग्यास बिक्रीमा अनियमितता भएको गुनासो बढेपछि कार्यालयको निर्देशन आएको छ। बेलायती रक्षा मन्त्रीमा नियुक्त भएपछि पहिलोपल्ट वेस स्ट्रेटिङले युक्रेनको किब भ्रमण गर्नुभएको छ। रुसी आक्रमणमा 21 ज्यान गएका बेला मन्त्री स्ट्रेटिङले समुलुकको भ्रमण गर्नुभएको छ। सैन्य विश्लेषक प्राध्यापक माइकल क्लार्कले वाइल्ड पेरिस नामक अनलाइन विक्रेतामाथिको आक्रमणले रुस आक्रमक भएको देखाउने बताउनु भएको छ।
2: They're actually offending the Russians. They're really hurting them by going for these Wildberries warehouses. They've hit, as of this morning, they've hit 14 of the 15 biggest warehouses.
0: फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले माफी माग्नु भएको छ। प्रतियोगिता आयोजनामा निजी क्षेत्रलाई हिस्सेदारी दिने योजना फिर्ता लिनु परेपछि इन्फान्टिनोले माफी माग्नु भएको हो। मोरक्कोमा सङ्गठनका व्यवस्था परिसँग उहाँले कार्यक्रम नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो बस्ने बैठकमा गृहमन्त्री सुदान गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने सम्भावित कार्यसूची छ। संसद सचिवालयका अनुसार महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता भादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुनेछ। राष्ट्रिय सभा सदस्य कमला पन्तले मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सभा समक्ष पेश गर्नुहुनेछ। संघीय संसद अन्तर्गत आज 5 समितिका बैठक पनि राखिएका छन्। संघीय संसद सचिवालयले प्रतिनिधि सभाका 4 र एउटा संयुक्त समितिको बैठक बस्ने जनाएको छ। प्रतिनिधि सभाका अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन र शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका बैठक बस्नेछन्। राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक पनि डाकिएको छ।